0: र माथि थप अनुसन्धान भइरहेको छ। भूगर्भविदहरूको टोलीले आजदेखि म्याग्दीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन थालेका छन्।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडासहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो। टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभएको छ। टोलीले दिने सिफारिशको आधारमा पहिरो प्रभावित क्षेत्रमा अल्पकालीन र दीर्घकालीन रोकथामका काम गरिने नगर प्रमुख केसीले बताउनु भएको छ। पहिरोको अवस्था र माटोको बनोटको अवस्था आंकलन गर्न ड्रोनबाट तस्विर लिनुका साथै पहिरो खसेको स्थानबाट ढुङ्गा तथा माटोका नमूना संकलन गरी वैज्ञानिक अध्ययन अघि बढ़ाइनेछ। भूगर्भविदको टोलीले स्थलगत अध्ययन तथा संकलित नमूनाको विश्लेषण गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ।
0: भारतले पाकिस्तानलाई 19 रनले हराउँदै एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक जितेको छ। भारतले लगातार दोस्रो पटक पुरुष क्रिकेटमा स्वर्ण जितेको हो। हिजो भएको फाइनलमा भारतले दिएको 212 रनको लक्ष्य पछाएको पाकिस्तानले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्रै बनाउन सक्यो। भारतले यसअघि महिला क्रिकेटमा पनि श्रीलंकालाई 147 रनले पराजित गर्दै स्वर्ण जितेको थियो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काङ्ग्रेसको 15 महाधिवेशन आजदेखि शुरू हुँदैछ परम्पराको सम्मान र परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल काँग्रेसको विकल्प भन्ने नारासहित आज महाधिवेशन शुरू हुन लागेको हो महाधिवेशनको उद्घाटन समारोह दिउँसो 2 बजेदेखि खुल्ला मञ्चमा शुरू हुनेछ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले पछिल्लो समयको भीषण वर्षाका कारण जोखिममा रहेको भनिएको कुलेखानी जलविद्युत आयोजनाको बाँध क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ निरीक्षणपछि मन्त्री श्रेष्ठले बाँध पूर्ण रूपमा सुरक्षित र स्थिर रहेको भन्दै सर्वसाधारणलाई ढुक्क रहन आग्रह गर्नुभएको हो यही असोज 8 देखि 12 गतेसम्मको अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि यसको सुरक्षा र तल्लो तटीय क्षेत्रमा पर्ने प्रभावबारे चासो बढेको थियो स्थलगत निरीक्षणका लागि पुग्नुभएका मन्त्री श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ सहितको प्राविधिक टोलीले बाँधको अहिलेको अवस्था र बाढ़ीको समयमा अप्नाइएको सावधानीबारे ब्रिफिङ गराएको थियो सरकारले गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म महिलामाथि शारीरिक मानसिक वा यौन हिंसा गरी 3 महिनासम्म कैद वा 50,000 रूपियाँसम्म जरिवाना हुने गरी कानून संशोधनको तयारी गरेको छ यस्तै आर्थिक वा अन्य कारण देखाएर प्रसूति सेवा दिन इन्कार गर्ने स्वास्थ्य संस्थालाई 6 महिनासम्म कैद वा 50,000 रूपियाँसम्म जरिवाना हुने व्यवस्था प्रस्ताव गरिएको छ
4: सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधनका लागि प्रतिनिधि सभामा विचाराधीन विधेयकमा प्रसूति हिंसालाई छुट्टै कसुरका रूपमा समेटिएको छ विधेयकमा गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म महिलामाथि हुने शारीरिक मानसिक र यौन हिंसालाई प्रसूति हिंसा मानिने व्यवस्था प्रस्ताव गरिएको छ गाली अपमान धम्की शारीरिक दुर्व्यवहार गोपनीयता भंग सहमति नलिई उपचार वा परीक्षण गर्ने तथा समयमै उपचार र हेरचाह नगर्ने कामलाई समेत प्रसूति हिंसा अन्तर्गत राखिएको छ यस्तै गर्भवती महिला प्रसूति सेवा लिन स्वास्थ्य संस्थामा पुगेपछि आर्थिक वा अन्य कारण देखाएर सेवा दिन इन्कार गर्न नपाइने व्यवस्था विधेयकमा छ सेवा दिन इन्कार गरेमा 6 महिनासम्म कैद वा 50,000 रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रस्ताव छ नेपालमा करिब 4 मध्ये 1 महिलाले बच्चा जन्माउने क्रममा कुनै न कुनै प्रकारको दुर्व्यवहार वा हिंसा भोग्ने गरेको अध्ययनले देखाएको छ स्वास्थ्य कर्मीबाट गाली तथा अपमानजनक व्यवहार भोग्ने महिलाको संख्या पनि उल्लेख्य रहेको अध्ययनमा उल्लेख छ यही अवस्थालाई ध्यानमा राख्दै सरकारले प्रसूति हिंसालाई कानूनी रूपमा परिभाषित गरी दण्डनीय बनाउन लागेको हो प्रस्तावित व्यवस्था कार्यान्वयनमा आए प्रसूति सेवा र महिलाको सम्मानजनक व्यवहारलाई कानूनले थप बाध्यकारी बनाउनेछ
3: सड़क वा फुटपाथमा बालुवा ढुङ्गा छड़ इटा लगायतका निर्माण सामग्री राखेर दुर्घटना भए त्यसको क्षतिपूर्ति सामान राख्ने व्यक्ति वा संस्थाले नै तिर्नुपर्ने भएको छ
5: संघीय संसदमा दर्ता भएको सड़क सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 यस्तो व्यवस्था प्रस्ताव गरिएको हो विधेयकको दफा 31 अनुसार सड़कको सवारी गुड्ने भाग वा सड़क पेटीमा अनाधिकृत रूपमा सामान राखेका कारण दुर्घटना भएमा त्यस्तो सामान राख्ने व्यक्ति वा संस्थाबाट क्षतिपूर्ति असुल गरिनेछ यस्तै निषेधित क्षेत्रमा सवारी पार्किङ गरेर दुर्घटना भएमा सवारी धनी र चालकबाट क्षतिपूर्ति असुल गर्ने व्यवस्था पनि विधेयकमा छ विधेयकमा दुर्घटनास्थलमा घाइतेको उद्धार गर्ने व्यक्तिलाई कानूनी सुरक्षा दिने व्यवस्था पनि गरिएको छ कुनै लाभको आशा नराखी उद्धार गर्दा घाइतेको मृत्यु वा चोटपटक भएमा उद्धारकर्तालाई देवानी वा फौजदारी कारवाही नहुने प्रस्ताव गरिएको छ ठक्कर दिने सवारी पहिचान हुन नसकेको वा बीमा नभएको अवस्थामा पीड़ितले क्षतिपूर्ति नपाए सड़क सुरक्षा परिषदको कोषबाट क्षतिपूर्ति दिने व्यवस्था पनि विधेयकमा छ यस्तै सड़कको सुरक्षा परीक्षण वैज्ञानिक गति सीमा निर्धारण लाइसेन्स नवीकरणमा स्वास्थ्य परीक्षण र दुर्घटनाका घाइतेलाई तत्काल उपचार गर्नुपर्ने व्यवस्था समेत विधेयकमा प्रस्ताव गरिएको छ
3: प्रधानमन्त्री बालेन्द्र शाहले अगाडि सारेको पूर्व पश्चिम हिमाली पर्यटकीय राजमार्ग आयोजनामाथि राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारले असन्तुष्टि जनाउनु भएको छ सचेतक परियारले हिमालय पर्यटकीय राजमार्गका नाममा 100 वर्ष पुरानो पदयात्रा पर्यटनको मौलिकता मास्न नहुने चेतावनी दिनुभएको छ उहाँले हिमाली राजमार्ग योजना कागजमा आकर्षक देखिए पनि यसले नेपालको हिमाली पर्यटन र सभ्यतामाथि गम्भीर संकट निम्त्याउने खतरा रहेको बताउनु बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम मार्फत राजमार्गको विस्तृत तथा सम्भाव्यता अध्ययनका लागि 4,19,52,000 रुपियाँ बजेट विनियोजन गरेको छ। पूर्व प्रधान न्यायाधीश चोलिन्द्र शमशेर जबरासँग कनेक्सन देखेका इनाम सापकोटासँग सम्पर्क देखेपछि व्यवसायी दीपक भट्टलाई कारागार सरुवा गरिएको छ। खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा शुरू हुँदैछ। महाधिवेशन उद्घाटन समारोह खुल्ला मञ्चमा दिउँसो 2 बजे हुनेछ। महाधिवेशनका लागि देशभरबाट 7,000 भन्दा धेरै महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेशन शुल्क 3,500 रूपियाँ तोकिएको छ। महाधिवेशनमा विदेशी प्रतिनिधिहरूलाई पनि आमन्त्रण गरिएको छ। उद्घाटन समारोहपछि महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम भोलि र पर्सि हुनेछ। त्यसपछि असोज 21 र 22 गते नेतृत्व चयनका लागि चुनाव हुने कार्यक्रम राखिएको छ। 15 महाधिवेशनको मुख्य आकर्षण कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयन हो। गएको पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि कांग्रेसले नियमित महाधिवेशन गर्न लागेको हो। महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायत पदाधिकारीसँगै केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा हुनेछ। सहमहामन्त्रीका 11 पदमा पनि विभिन्न नेताहरूले दावी प्रस्तुत गर्न थालेका छन्। महाधिवेशनले 240 सदस्यीय केन्द्र कार्यसमिति चयन गर्ने व्यवस्था गरिएको छ। विधान अनुसार 171 जना पदाधिकारी तथा केन्द्रीय सदस्य निर्वाचनबाट आउने र बाँकी 61 जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले पछिल्लो समयको भीषण वर्षाका कारण जोखिममा रहेको भनिएको उखुरेखानी जलविद्युत आयोजनाको बाँध क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणपछि मन्त्री श्रेष्ठले बाँध पूर्ण रूपमा सुरक्षित र स्थिर रहेको भन्दै सर्वसाधारणलाई ढुक्क रहन आग्रह गर्नुभएको हो। यही असोज 8 देखि 12 गतिसम्मको अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि यसको सुरक्षा र तल्लो तटीय क्षेत्रमा पर्ने प्रभावबारे चासो बढेको थियो। स्थलगत निरीक्षणका लागि पुग्नुभएका मन्त्री श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ सहितको प्राविधिक टोलीले बाँधको अहिलेको अवस्था र बाढ़ीको समयमा अप्नाइएको सावधानीबारे ब्रिफिङ गराएको थियो। सरकारले गर्भा अवस्थादेखि सुत्केरी अवस्थासम्म महिलामाथि शारीरिक, मानसिक वा यौन हिंसा गरी 3 महिनासम्म कैद वा 50,000 रूपियाँसम्म जरिवाना हुने गरी कानून संशोधनको तयारी गरेको छ।
4: सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधनका लागि प्रतिनिधि सभामा विचाराधीन विधेयकमा प्रसूति हिंसालाई छुट्टै कसुरका रूपमा समेटिएको छ। विधेयकमा गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म महिलामाथि हुने शारीरिक, मानसिक र यौन हिंसालाई प्रसूति हिंसा मानिने व्यवस्था प्रस्ताव गरिएको छ। गाली, अपमान, धम्की, शारीरिक दुर्व्यवहार, गोपनीयता भङ्ग, सहमति नलिई उपचार वा परीक्षण गर्ने तथा समयमै उपचार र हेरचाह नगर्ने कामलाई समेत प्रसूति हिंसा अन्तर्गत राखिएको छ। यस्तै गर्भवती महिला प्रसूति सेवा लिन स्वास्थ्य संस्थामा पुगेपछि आर्थिक वा अन्य कारण देखाएर सेवा दिन इन्कार गर्न नपाइने व्यवस्था विधेयकमा छ। सेवा दिन इन्कार गरेमा 6 महिनासम्म कैद वा 50,000 रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रस्ताव छ। नेपालमा करिब 4 मध्ये 1 महिलाले बच्चा जन्माउने क्रममा कुनै न कुनै प्रकारको दुर्व्यवहार वा हिंसा भोग्ने गरेको अध्ययनले देखाएको छ। स्वास्थ्य कर्मीबाट गाली तथा अपमानजनक व्यवहार भोग्ने महिलाको संख्या पनि रहेको अध्ययनमा उल्लेख छ। यही अवस्थालाई ध्यानमा राख्दै सरकारले प्रसूति हिंसालाई कानूनी रूपमा परिभाषित गरी दण्डनीय बनाउन लागेको हो। प्रस्तावित व्यवस्था कार्यान्वयनमा आए प्रसूति सेवा र महिलाको सम्मानजनक व्यवहारलाई कानूनले थप बाध्यकारी बनाउनेछ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीले 13 विभागका प्रमुख र 2 विभागका उपप्रमुख मनोनयन गरेको छ। केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले विभागीय प्रमुख र उपप्रमुख मनोनयन गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। राष्ट्रपाले प्रवास सम्पर्क विभागमा मनिष शाह, आर्थिक व्यवस्थापनमा डाक्टर मनोहर प्रधान, कानून मामिला तथा संस्थागत अनुपालनमा मोहनलाल आचार्य र सामाजिक न्याय, लैंगिक समानता तथा समावेशितामा रूबिना आचार्यलाई प्रमुख बनाएको छ। यस्तै सुशासन तथा राज्य व्यवस्थामा सुदीप ठकाल, विधान संसदीय मामिला तथा न्याय प्रणालीमा सुलभ खरेल, कृषि भूमि व्यवस्था तथा सहकारीमा ज्ञानेन्द्र महता र श्रम रोजगार तथा सामाजिक सुरक्षामा दीपक कुमार शाहलाई प्रमुख तोकिएको छ। आपूर्ति, बजार, सुशासन तथा उपभोक्ता अधिकारमा शर्मिला खनाल, विज्ञान, सूचना, प्रविधि, नवप्रवर्तन तथा स्टार्टअपमा आनन्द कुमार चन्द, संस्कृति पर्यटन तथा राष्ट्रिय सम्पदामा डाक्टर धनञ्जय रेग्मी, वातावरण जलवायु तथा प्राकृतिक स्रोतमा धर्मकेशी र सामाजिक न्याय तथा समता प्रवर्धनमा रीमा विश्वकर्मालाई प्रमुख बनाइएको छ। बैठकले अभियान तथा प्रचार प्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागको उपप्रमुखमा डिल्लेश्वर कार्कीलाई मनोनयन
0: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन आजदेखि काठमाडौँमा शुरू हुँदैछ. महाधिवेशन उद्घाटन समारोह खुल्ला मञ्चमा दिउँसो 2 बजे हुनेछ. महाधिवेशनका लागि देशभरबाट 7,000 भन्दा धेरै महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्. महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेशन शुल्क 3,500 रूपियाँ तोकिएको छ. महाधिवेशनमा विदेशी प्रतिनिधिहरूलाई पनि आमन्त्रण गरिएको छ. उद्घाटन समारोहपछि महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम भोलि र पर्सि हुनेछन्। त्यसपछि 21 र 22 गते नेतृत्व चयनका लागि चुनावी कार्यक्रम तोकिएको छ. गएको पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि कांग्रेसले नियमित महाधिवेशन गर्न लागेको हो. महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायत पदाधिकारीसँगै केन्द्रीय सदस्यका लागि कांग्रेसले नियमित महाधिवेशन गर्न लागेको हो. महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायत पदाधिकारीसँगै केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा हुनेछ. सहमहामन्त्रीका 11 पदमा पनि विभिन्न नेताहरूले दावी प्रस्तुत गर्न थालेका छन्. महाधिवेशनले 240 सदस्यीय केन्द्रीय कार्य समिति चयन गर्नेछ. विधान अनुसार 171 जना पदाधिकारी तथा केन्द्रीय सदस्य निर्वाचनबाट आउने र बाँकी 61 जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ. जुम्ला हुँदै बनाङ मुस्ताङसम्म जोड्ने सड़कसहित कर्णाली राजमार्ग र नाङ्म गमगढ़ी सड़कको स्तरोन्नति तथा निर्माणको सम्झौता अनुसार काम नगर्ने 6 वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ. सड़क डिभिजनसँग राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष 2075-2080 सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्दा 6 वटा निर्माण कम्पनी कालो सूचीमा परेको सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महतालाले जानकारी दिनुभयो. सार्वजनिक खरिद ऐन 2063 को दफा उपदफा 1 बमोजिम सड़क डिभिजनले सिफारिश गरेका 3 वटा निर्माण कम्पनी मध्ये विनम्र निर्माण सेवा सुर्खेतलाई 3 वर्षका लागि कालो सूचीमा राखिएको छ. ध्रुव निर्माण सेवा वीरेन्द्रनगर सुर्खेतलाई 2 वर्षका लागि र अविनाश निर्माण सेवा छायानाथ मुगुलाई 1 वर्षका लागि कालो सूचीमा राखिएको छ. यस्तै शंकरमाली निर्माण सेवा काठमाडौँ र मानशाही निर्माण सेवा कालीकोटलाई 3-3 वर्ष तथा कश्यप निर्माण सेवा काठमाडौँलाई 2 वर्षका लागि कालो सूचीमा राखिएको सूचना यसअघि नै सार्वजनिक भएको सड़क डिभिजन कार्यालयका सब इन्जिनियर वीरेन्द्र रावलले जानकारी दिनुभयो. कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यवाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ. बाढ़ी पहिरोबाट पर्वतमा 300 परिवार विस्थापित भएका छन्. जिल्लाभर 170 घर पूर्ण रूपमा क्षति भएका छन् भने 131 घरमा आंशिक क्षति भएको छ. जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिकामध्ये सबैभन्दा बढ़ी जलजला गाउँपालिकामा 113 घरमा क्षति भएको छ. त्यहाँका 58 घर पहिरोको जोखिममा छन्। जलजलाका 171 परिवार विस्थापित भएका छन्। कुस्मा नगरपालिकामा 2, फलेबास नगरपालिकामा 20, बिहादी गाउँपालिकामा 9, महाशिला गाउँपालिकामा 2 र मोदी गाउँपालिकामा 15 घर पूर्ण रूपमा क्षति भएका छन्। जिल्लाभर 131 घर आंशिक क्षति भएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले जानकारी दिनुभएको छ. बाढ़ी पहिरोले 5 वटा विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य र प्रहरी चौकीमा क्षति भएको छ. पर्वत बागलुङ जोड्ने झोलुङ्गे पुल, मध्य पहाड़ी लोकमार्गको मालढुङ्गा पुलमा पनि क्षति भएको छ. नेपालबाट यस वर्षको मनसून क्रमशः बाहिरिन थालेको छ. सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनीको पश्चिमी धेरै ठाउँ तथा गण्डकीका पश्चिमी थोरै ठाउँबाट मनसून बाहिरिसकेको छ. मनसून केही दिनमै पूरै बाहिरिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. नेपालमा सामान्यतया जुन 13 तारिक अर्थात जेठको अन्तिमतिर मनसून भित्रिने र अक्टोबर 2 अर्थात असोज मध्यतिर बाहिरिने गर्छ. यो वर्ष भने मनसुनी गतिविधि केही ढिलोसम्म कायम रहेको छ. मनसून बाहिरिने क्रममा रहे पनि छिटफुट पानी पर्न सक्ने महाशाखाले जनाएको छ. स्थानीय वायु र पश्चिमी वायुको प्रभावले आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गैराती, पूर्वका झापा, सुनसरी, खोटाङ लगायतका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: पूर्वाधार विकास मन्त्रालयले भवन विधेयक दोस्रो संशोधन 2083 अस्ति शुक्रबार संसदमा दर्ता गराएको छ, जसमा संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 अनुदान दिनुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित पालिकाले अति विपन्न भनेर सिफारिश गरेका परिवारले यो सुविधा पाउने विधेयकमा उल्लेख छ। तर यस्तो सुविधा लिनको लागि नेपालभित्र अन्यत्र ठाउँमा सुरक्षित घर नभएका परिवार मात्र योग्य हुने विधेयकमा उल्लेख छ। प्रधानमन्त्री बालेन्द्र शाहले विधेयक मार्फत नागरिकलाई आवासको सुनिश्चितता गरेको बताउनु भएको छ। यस्तै विपद प्रभावित तथा जोखिमयुक्त ठाउँमा बसोबास गर्ने परिवारका लागि सुरक्षित आवासको ग्यारेन्टी गर्ने प्रस्ताव गरिएको छ। भोटेको सिबाडीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा हजारौं परिवार प्रभावित भएका छन्। विधेयक मार्फत नक्सा स्वीकृत नगरी वा मापदण्ड विपरीत घर बनाएमा 10,00,000 रूपियाँसम्म जरिवाना हुने व्यवस्था पनि गरिएको छ। घर तथा भवनको वर्गीकरण अनुसार 2-10,00,000 रूपियाँसम्म जरिवाना हुने व्यवस्था गरिएको हो। यस्तै मध्यम आय भएका नागरिकका लागि सुरक्षित भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका घर निर्माण तथा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। नागरिकले सहुलियतपूर्ण ऋण मार्फत त्यस्ता घर प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। हरेक नेपाली नागरिकको आवासको अधिकार कानूनी रूपमा सुनिश्चित गर्ने उद्देश्यले विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ। कांग्रेसको 15 महाधिवेशनमा रोल्पाबाट 4 जनाले उम्मेद्वारी दिने घोषणा गरेका छन्। आजदेखि 22 गतेसम्म काठमाडौँमा हुने 15 महाधिवेशनमा रोल्पाबाट महामन्त्री, सहमहामन्त्री र 2 केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा भएको हो। लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। मनोज मणि आचार्यले सहमहामन्त्रीमा, डाक्टर सुदन कुमार ओलीले 35 वर्ष मुनिको युवा क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। रुन्टीगढ़ी गाउँपालिकाका स्थायी बासिन्दा धनबहादुर रसाईलीले पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। चारैजना असोज 11 गते रोल्पाबाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा शुरू हुँदैछ। महाधिवेशन उद्घाटन समारोह खुल्ला मञ्चमा दिउँसो 2 बजे हुनेछ। महाधिवेशनका लागि देशभरबाट 7,000 भन्दा धेरै महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेशन शुल्क 3,500 तोकिएको छ। महाधिवेशनमा विदेशी प्रतिनिधिहरूलाई पनि आमन्त्रण गरिएको छ। उद्घाटन समारोहपछि महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम भोलि र पर्सी हुनेछन्। त्यसपछि असोज 21 र 22 गते नेतृत्व चयनका लागि चुनावी कार्यक्रम राखिएको छ। बाढ़ी पहिरोबाट पर्वतमा 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घर पूर्ण रूपमा क्षति भएका छन् भने 131 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिका मध्ये सबैभन्दा बढ़ी जलजला गाउँपालिकामा 113 घरमा धेरै क्षति भएको छ। त्यहाँका 58 घर पहिरोको जोखिममा छन्। जलजलाका 171 परिवार विस्थापित भएका छन्। कुस्मा नगरपालिकामा 2, फलेबास नगरपालिकामा 20, बिहादी गाउँपालिकामा 9, महाशिला गाउँपालिकामा 2 र मोदी गाउँपालिकाका 15 घर पूर्ण रूपमा क्षति भएका छन्। जिल्लाभर 131 घर आंशिक क्षति भएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले जानकारी दिनुभएको छ। बाढ़ी पहिरोले 5 वटा विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य र प्रहरी चौकीमा क्षति पुगेको छ। पर्वत बागलुङ जोड्ने झोलुङ्गे पुल मध्य पहाड़ी लोकमार्गको मालढुङ्गा पुलमा पनि क्षति भएको छ। भूगर्भविदहरूको टोलीले हिजोदेखि म्याग्दीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन थालेका छन्।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडासहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो। टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्चा, खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभएको छ। टोलीले दिने सिफारिशको आधारमा पहिरो प्रभावित क्षेत्रमा अल्पकालीन र दीर्घकालीन रोकथामका काम गरिने नगर प्रमुख केसीले बताउनुभएको छ। पहिरोको अवस्था र माटोको बनोटको अवस्था आंकलन गर्न ड्रोनबाट
0: अहिलेसम्मका खबरै दिने। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सन्य समुदायमा
1: दिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन आजदेखि काठमाण्डौमा शुरू हुँदैछ। महाधिवेशन उद्घाटन समारोह खुल्ला मञ्चमा दिउँसो 2 बजे हुनेछ। महाधिवेशनका लागि देशभरबाट 7,000 भन्दा धेरै महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। प्रतिनिधिको रजिस्ट्रेशन शुल्क 3,500 रूपियाँ तोकिएको छ। महाधिवेशनमा विदेशी प्रतिनिधिहरूलाई पनि आमन्त्रण गरिएको छ। उद्घाटन समारोहपछि महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम भोलि र पर्सी हुनेछन्। त्यसपछि असोज 21 र 22 गते नेतृत्व चयनका लागि चुनावी कार्यक्रम राखिएको छ। गएको पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि कांग्रेसले नियमित महाधिवेशन गर्न लागेको हो। महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायत पदाधिकारीसँगै केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा हुनेछ। सहमहामन्त्रीका 11 पदमा पनि विभिन्न नेताहरूले दावी प्रस्तुत गर्न थालेका छन्। महाधिवेशनले 240 सदस्यीय केन्द्रीय कार्य समिति चयन गर्नेछ। विधान अनुसार 171 जना पदाधिकारी तथा केन्द्रीय सदस्य निर्वाचनबाट आउने र बाँकी 61 जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ। पोखराको फेवातालको बीचमा रहेको प्रख्यात ताल बाराही मन्दिर पुननिर्माण सकिएसँगै 3 वर्षपछि सर्वसाधारणका लागि पूजाआजाका लागि खुल्ला हुने भएको छ। यसबाट पर्यटकीय गतिविधि थप वृद्धि हुने अपेक्षा गरिएको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: देशको पर्यटकीय राजधानी पोखराको फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध ताल बाराही मन्दिर अहिले पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ। 2072 सालको विनाशकारी भूकम्पले मन्दिर दक्षिणतर्फ कोल्टिएपछि पुरातत्व विभागको निर्देशन अनुसार 3 वर्ष अघि मन्दिर पुनर्निर्माण अघि बढाइएको थियो। कालीगढ़, भक्तपुर र ललितपुरबाट ल्याएर प्यागोडा शैलीमै पहिलेकै स्वरूपमा मन्दिर पुनर्निर्माण गरिएको हो। मन्दिर आगामी घटस्थापनाको दिनदेखि पूजा आजाका लागि खुला गर्ने तयारी छ। अहिले मन्दिरको रंगरोगनका काम भइरहेको छ भने बाँकी रहेका अन्य सबै काम सकिएको तालबाराई मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष समेत रहनुभएका मन्दिरका पुजारी महेश्वर पारीले बताउनुभयो।
5: हामीले पुरातत्व विभागको निर्देशन अनुसार तालबाराई मन्दिरको पुनर्निर्माण सुरु गरेको 3 वर्ष भइसक्यो। अब यही 2083 आश्विन 25 गते घटस्थापनाका दिन भक्तजनहरूलाई विधिवत रूपमा पूर्व शिलामै पूजा गर्ने व्यवस्था मिलाउन गइरहेका छौँ। त्यस दिन पूजा कार्यक्रम हुँदैछ। पुनः पूजा गरेर यता सार्ने देवीको शक्ति पुनः पुरानो शिलामा सार्ने हामीले प्रतिबद्धता गरिसकेका छौँ। 1,40,00,000 रुपियाँको पुरातत्व विभागको 3 वर्ष पहिलाको निर्णय थियो भने अब अहिले आउँदा त्यसको कस्ट बढेर बाहिर गएको छ।
4: मन्दिरमा पूजा आजा र दर्शन गर्न दैनिक भक्तजनको भिड लाग्ने गर्दछ। कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाई मन्दिर स्थापना गरेको बताइन्छ। यस मन्दिरको अस्तित्व विक्रम सम्वत 1669 कायम रहिआएको छ। 2017 सालमा तत्कालीन राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गर्नुभएको थियो। पोखराको लेख साइड आउने पर्यटकको मुख्य गन्तव्यको रूपमा हेवातालको मध्यभागमा अवस्थित तालबाराई मन्दिर रहेको छ। मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि तालमा डुङ्गा चढेर मन्दिर दर्शन गर्न जाने भक्तजनहरूको संख्या अझ वृद्धि हुने फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरी बताउनुहुन्छ।
6: आन्तरिक पर्यटकहरू अथवा तीर्थ यात्रा गर्ने तीर्थालुहरू सबै चाहिँ त्यहाँ चाहिँ मन्दिर गएर मन्दिरको ढोका खोलेर जान पाए भन्ने चाहिँ बढी मात्रामा हुनुहुन्छ। त्यही भएर अलिक कम भएको थियो। अहिले चाहिँ अब यो खोल्ने भएपछि मन्दिरमा दर्शन गर्न जानेहरूको संख्या चाहिँ बढ्दो अवस्था रहने हामीले चाहिँ बुझेका छौँ। अहिले यो चाहिँ यो बाढी पहिरो र विभिन्न अब यो पानी बढी पर्ने भएको हुनाले पर्यटकको संख्या त भत्तै घटेको छ।
3: नेपालबाट यो वर्षको मनसून क्रमशः बाहिरिन थालेको छ। सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनीको पश्चिमी धेरै ठाउँ तथा गण्डकीका पश्चिमी थोरै ठाउँबाट मनसून बाहिरिसकेको छ। मनसून केही दिनमै पूरै बाहिरिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा सामान्यतया जून 13 तारीक अर्थात जेठको अन्तिमतिर मनसून भित्रिने र अक्टोबर 2 अर्थात असोज मध्यतिर बाहिरिने गर्छ। यो वर्ष भने मनसूनी गतिविधि केही ढिलोसम्म कायम रहेको छ। मनसून दिने क्रममा रहे पनि छिटपुट पानी पर्न सक्ने महाशाखाले जनाएको छ। स्थानीय वायु र पश्चिमी वायुको प्रभावले आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गैराती, पूर्वका झापा, सुनसरी, खोटाङ लगायतका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। पाँच पटकको विश्वकप विजेता ब्राजिलले मैत्रीपूर्ण फुटबल खेलमा भारतलाई 4 गोलले हराएको छ। हिजो कोलकाताको युवा भारती रंगशालामा ब्राजिलसँग पहिलो पटक खेलेको भारत पराजित भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: काँग्रेसले 15 महाधिवेशनको बन्द सत्रका लागि तीनवटा हल तयार पारेको छ. खुलामा क्षेत्रमै तयार पारेका हलका नाम हिमाल, पहाड, तराई राखिएको छ. तीनवटी हलको मुख्य प्रवेशद्वार माथि भौगोलिक विशेषता जनाउने चित्र अंकित छन्. पार्टीको झण्डा र चुनाव चिन्ह अनुसार हललाई रातो, सेतो र हरियो थिममा तयार पारिएको छ. आज उद्घाटन सकेपछि यिनै हलमा भोलि र पर्सि बन्द सत्र हुनेछ. बन्द सत्रमा 7,500 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ. एउटा हलमा 2,500 प्रतिनिधि अट्ने प्रबन्ध मिलाइएको सूचना संचार र प्रविधि समिति सदस्य मोहन गजुरेलले जानकारी दिनुभएको छ. बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग अलग प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ. प्रतिवेदनमाथि भूगोलका आधारमा समूहमा विभाजित प्रतिनिधिहरूले छलफल गर्ने र निष्कर्ष सुनाउने कार्यक्रम छ. एउटा हलमा भएको छलफललाई अर्को हलमा रहेका सहभागीहरूले पनि डिजिटल बोर्ड मार्फत प्रत्यक्ष रूपमा हेर्न र सुन्न सक्ने व्यवस्था मिलाइएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो. नेपाली कांग्रेसको 15 महाधिवेशन उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने पार्टी प्रचार विभागले जानकारी दिएको छ. एमालेका तर्फबाट महासचिव शंकर पोखरेल सहभागी हुने भनिएको छ. कांग्रेसले महाधिवेशन उद्घाटनमा दलका शीर्ष नेताहरूलाई बोलाएको छ. ओलीलाई कांग्रेसले विशेष अतिथिको निम्तो दिएको थियो. रूपन्देहीको तिलोत्तमामा घरैबाट अपहरणमा परेकी 10 वर्षीय बालिकालाई प्रहरीले 38 घण्टापछि जंगलबाट सकुशल उद्धार गरेको छ. बालिका अपहरणको आरोपमा प्रहरीले एक युवकलाई गोली हानेर नियन्त्रणमा लिएको छ. गत बुधबार राति घरमा सुतिरहेको बेला बालिका अपहरणमा परेकी थिइन्. घर बाहिर हजुरबुबा र हजुरआमा सुतिरहेका बेला बालिका भाइसँगै कोठामा सुतिरहेकी थिइन्. राति करिब 2 बजे ओढ्ने ओढाइदिन जाँदा बिस्तारामा बालिका भेटिएपछि परिवारले तत्काल प्रहरीलाई खबर गरेको थियो. सूचना पाए लगत्तै प्रहरीले बिहिबार बिहानैदेखि खोजी गरेको थियो. खोजीका क्रममा शुक्रबार साँझ तिलोत्तमाकै कान्छी बजारको जंगलबाट प्रहरीले बालिकालाई सकुशल उद्धार गरेको हो. जंगलमै करिब 38 घण्टा रहेकी बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको थियो. उद्धार स्थलमा भेटिएको मोबाइल लगायत प्रमाणका आधारमा प्रहरीले तिलोत्तमा सत्रका 27 वर्षीय विशाल भन्ने युवराज थारूलाई पक्रिएको छ. प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा थारू प्रहरीमाथि नै जाई लागेपछि एक राउण्ड गोली प्रहार गरिएको थियो. गोली उनको खुट्टामा लागेको छ. युवकको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटोलका डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिनुभयो. घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ. बाढ़ी पहिरोबाट पर्वतमा 300 परिवार विस्थापित भएका छन्. जिल्लाभर 170 घर पूर्ण रूपमा क्षति भएका छन् भने 131 घरमा आंशिक क्षति भएको छ. जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिका मध्ये सबैभन्दा बढ़ी जलजला गाउँपालिकामा 113 घरमा धेरै क्षति भएको छ. त्यहाँका 58 घर पहिरोको जोखिममा छन्. जलजलाका 171 परिवार विस्थापित भएका छन्. कुस्मा नगरपालिकामा 2, फलेबास नगरपालिकामा 20, बिहादी गाउँपालिकामा 9, महाशिला गाउँपालिकामा 2 र मोदी गाउँपालिकाका 15 घर पूर्ण रूपमा क्षति भएका छन्. जिल्लाभर 131 घर आंशिक क्षति भएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले जानकारी दिनुभएको छ. बाढ़ी पहिरोले 5 वटा विद्यालय भवन, कृषि फार्म र प्रहरी चौकीमा क्षति पुगेको छ. पर्वत बागलुङ जोड्ने झोलुङ्गे पुल मध्य पहाड़ी लोकमार्गको मालढुङ्गा पुलमा पनि क्षति भएको छ. जुम्ला हुँदै मनाङ बुस्ताङसम्म जोड्ने सड़कसहित कर्णाली राजमार्ग र नागम गमगढ़ी सड़कको स्तरोन्नति तथा निर्माणको सम्झौता अनुसार काम नगर्ने 6 वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ. सड़क डिभिजनसँग राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष 2075 2080 सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्दा 6 वटा निर्माण कम्पनी कालो सूचीमा परेको सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराले जानकारी दिनुभयो. सार्वजनिक खरिद ऐन 2063 को दफा 63 को उपदफा एक बमोजिम सड़क डिभिजनले सिफारिश गरेका तीनवटा निर्माण कम्पनी मध्ये विनम्र निर्माण सेवा सुर्खेतलाई 3 वर्षका लागि कालो सूचीमा राखिएको छ। ध्रुव निर्माण सेवा वीरेन्द्रनगर सुर्खेतलाई 2 वर्षका लागि र अविनाश निर्माण सेवा छायानाथ मुगुलाई 1 वर्षका लागि कालो सूचीमा राखिएको छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा

0: attacks. Peter Zalmayev is from the Eurasia Democracy Initiative.
1: Merz, of course, didn't just come to say encouraging words, but he did say that Germany is planning to supply Ukraine with 1,000...
2: भाव घटेको छ. सुनको भाव आज प्रति तोला 2,900 र चाँदीको मूल्य 60 रुपियाँ नै घटेको हो. नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुन प्रति तोला 2,91,900 कारोबार भइरहेको छ. चाँदीको पनि तोलाको 4,390 रुपियाँमा कारोबार भइरहेको छ. गत शुक्रबार सुन तोलाको 2,94,800 र चाँदी 4,450 खरिद बिक्री भएको थियो. नेपाली काँग्रेसको 15 महाधिवेशन उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने पार्टी प्रचार विभागले जानकारी दिएको छ. एमालेका तर्फबाट महासचिव शंकर पोखरेल सहभागी हुने भनिएको छ. काँग्रेसले महाधिवेशन उद्घाटनमा दलका शीर्ष नेताहरूलाई बोलाएको छ. ओलीलाई काँग्रेसले विशेष अतिथिको निम्तो दिएको थियो. रूपन्देहीको तिलोत्तमामा घरैबाट अपहरणमा परेकी 10 वर्षे बालिकालाई प्रहरीले 38 घण्टापछि जंगलबाट सकुशल उद्धार गरेको छ. बालिका अपहरणको आरोपमा प्रहरीले एक युवकलाई गोली हानेर नियन्त्रणमा लिएको छ. गत बुधबार राति घरमा सुतिरहेको बेला बालिका अपहरणमा परेकी थिइन्. घर बाहिर हजुरबुबा र हजुरआमा सुतिरहेका बेला बालिका भाइसँगै कोठामा सुतिरहेकी थिइन्. राति करिब 2 बजे ओढ्ने ओढाइदिन जाँदा विस्तारामा बालिका नभेटिएपछि परिवारले तत्काल प्रहरीलाई खबर गरेको थियो. सूचना पाए लगतै प्रहरीले बिहिबार बिहानैदेखि खोजी गरेको थियो. खोजीका क्रममा शुक्रबार साँझ तिलोत्तमाकै कान्छी बजारको जंगलबाट प्रहरीले बालिकालाई सकुशल उद्धार गरेको हो. जंगलमै करिब 38 घण्टा रहेकी बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको थियो. उद्धार स्थलमा भेटिएको मोबाइल लगायत प्रमाणका आधारमा प्रहरीले तिलोत्तमा 27 वर्षीय विशाल भन्ने युवराज थारूलाई पक्रेको छ. प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा थारू प्रहरीमाथि नै जाई लागेपछि एक राउण्ड गोली प्रहार गरिएको थियो. गोली उनको खुट्टामा लागेको छ. युवकको लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटोलका डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिनुभयो. घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ. काँग्रेसले 15 महाधिवेशनको बन्द सत्रका लागि 3 हल तयार पारेको छ. खुल्ला मञ्च क्षेत्रमै तयार पारिएका हलका नाम हिमाल, पहाड र तराई राखिएको छ. तीनवटी हलको मुख्य प्रवेशद्वारमाथि भौगोलिक विशेषता जनाउने चित्र अङ्कित छन्. पार्टी झण्डा र चुनाव चिन्ह अनुसार हललाई रातो, सेतो र हरियो थीममा तयार पारिएको छ. आज उद्घाटन सकिएपछि यिनै हलमा भोलि र पर्सि बन्द सत्र हुनेछ. बन्द सत्रमा 7,500 भन्दा बढी प्रतिनिधि सहभागी हुने काँग्रेसले जनाएको छ. एउटा हलमा 2,500 प्रतिनिधि अट्ने प्रबन्ध मिलाइएको सूचना संचार र प्रविधि समिति सदस्य मोहन गजुरेलले जानकारी दिनुभएको छ. बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग अलग प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ. प्रतिवेदनमाथि भूगोलका आधारमा समूहमा विभाजित प्रतिनिधिहरूले छलफल गर्ने र निष्कर्ष सुनाउने कार्यक्रम छ. एउटा हलमा भएको छलफललाई अर्को हलमा रहेका सहभागीहरूले पनि डिजिटल बोर्ड मार्फत प्रत्यक्ष रूपमा हेर्न र सुन्न सक्ने व्यवस्था मिलाइएको काँग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो. अति विपन्न परिवारले सुरक्षित घर बनाउँदा न्यूनतम 75,000 रुपियाँ सरकारी अनुदान पाउने गरी कानून बनाइँदैछ. पूर्वाधार विकास मन्त्रालयले भवन विधेयक दोस्रो संशोधन 2083 अस्ति शुक्रबार संसदमा दर्ता गराएको छ, जसमा संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 अनुदान दिनुपर्ने व्यवस्था गरिएको छ. सम्बन्धित पालिकाले अति विपन्न भनेर सिफारिश गरेका परिवारले यो सुविधा पाउने विधेयकमा उल्लेख छ. तर यस्तो सुविधा लिनको लागि नेपालभित्र अन्यत्र ठाउँमा सुरक्षित घर नभएका परिवार मात्र योग्य हुने विधेयकमा उल्लेख छ. प्रधानमन्त्री बालेन्द्र शाहले विधेयक मार्फत नागरिकलाई आवासको सुनिश्चितता गरेको बताउनु भएको छ. यस्तै विपद प्रभावित तथा जोखिमयुक्त ठाउँमा बसोबास गर्ने परिवारका लागि सुरक्षित आवासको ग्यारेन्टी गर्ने प्रस्ताव गरिएको छ. भोटेको सिबाडीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा हजारौं परिवार प्रभावित भएका छन्. अहिलेसम्मका खबर यति नै. नमस्कार.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काङ्ग्रेसले 15 महाधिवेशनको बन्द सत्रका लागि 3 हल तयार पारेको छ। खुला मञ्च क्षेत्रमै तयार पारिएका हलका नाम हिमाल, पहाड़, तराई, मधेश राखिएको छ। 3 हलको मुख्य प्रवेशद्वारमाथि भौगोलिक विशेषता जनाउने चित्र अंकित छन्। पार्टी झण्डा र चुनाव चिन्ह अनुसार हललाई रातो, सेतो र हरियो थीममा तयार पारिएको छ। आज उद्घाटन सकेपछि यिनै हलमा भोलि र पर्सी बन्द सत्र हुनेछ। बन्द सत्रमा 7,500 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुने काँग्रेसले जनाएको छ। एउटा हलमा 2,500 प्रतिनिधि अट्ने प्रबन्ध मिलाइएको सूचना संचार तथा प्रविधि समिति सदस्य मोहन गजुरेलले जानकारी दिनुभएको छ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग अलग प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। प्रतिवेदनमाथि भूगोलका आधारमा समूहमा विभाजित प्रतिनिधिहरूले छलफल गर्ने र निष्कर्ष सुनाउने कार्यक्रम छ। एउटा हलमा भएको छलफललाई अर्को हलमा रहेका सहभागीहरूले पनि डिजिटल बोर्ड मार्फत प्रत्यक्ष रूपमा हेर्न र सुन्न सक्ने व्यवस्था मिलाइएको काँग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको छ। धनकुटामा व्यावसायिक बंगुर पालन र मासु उत्पादन बढ़े पनि बजार विस्तार नहुँदा किसानले उचित मूल्य पाउन सकेका छैनन्। मासुको उपलब्धता बढ़े पनि उत्पादनको अनुपातमा बजार व्यवस्थापन हुन नसक्दा किसानहरूले व्यावसायिक जोखिम बेहोर्नु परेको छ। धनकुटाबाट गोपाल बराइलीको रिपोर्ट।
4: धनकुटा सातका सुकुरानी राईले व्यावसायिक बंगुर पालन गर्न थालेको वर्षौं भयो। उहाँको चिचिला कुखुरा बंगुर फार्ममा अहिले 20 भन्दा बढी बंगुर बिक्रीका लागि तयार छन्। तर उचित मूल्य नपाउँदा बिक्री गर्न समस्या भइरहेको उहाँ बताउनुहुन्छ।
5: अब पोहोर पर राम्रो थियो मूल्य, अहिले धेरै घटेको छ होइन। अहिले चाहिँ अब त्यस्तै हो नि, कृषकहरू अब त्यो मूल्य बढेको बेला ओहो माउ पाल्नु पर्ने रहेछ भनेर सबैले पाल्छन्। त्यही भएर पनि आधीले चाहिँ माउ, आधीले चाहिँ मासु उत्पादन पाल्दा त अब त्यस्तो नहुने। तर अब त्यही त हो नि, हामी सबै कृषक नेपालीहरूको सोच।
4: उहाँको जस्तै समस्या छ शहीद भूमि 5 खोकोका अर्का किसान कनक बहादुर राईको। उहाँको फार्ममा पनि मासुका लागि बंगुर र पाठापाठी पनि तयार छन्। दाना, औषधि, श्रम र व्यवस्थापनमा निरन्तर खर्च बढिरहे पनि बजारको अनिश्चितताले व्यवसाय सञ्चालनमा कठिनाई भइरहेको उहाँ बताउनुहुन्छ।
6: बजारमा कुनै बेला लगे पनि कुनै बेला लाँदैन, चाहिएको बेला खोज्नु आउँछ, त्यो पनि एकदमै निम्न दाममा गाउँ घरमा बाँटेर बेच्यो, 2-3 महिनामा पनि उठी सक्दैन।
4: धनकुटामा पाठापाठी तथा मासु उत्पादन गर्ने व्यावसायिक बंगुर फार्म को संख्या 110 पुगेको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञान केन्द्र धनकुटाका अनुसार ती फार्ममा करिब 45,000 बंगुर पालिएका छन्। तर अहिले धनकुटा मासु उत्पादनमा आत्मनिर्भर बन्दै गए पनि उत्पादन बढेको अनुपातमा बजार विस्तार हुन नसकेको धनकुटा बंगुर व्यवसाय संघका अध्यक्ष रोजन राई बताउनुहुन्छ।
7: व्यवसाय चाहिँ फस्ताको मेन कुरा चाहिँ भन्नु पर्दाखेरि बजार छैन, बजार नभएको कारणले व्यवसाय आफै डरेका छ। अब जस्तै अब पाठापारी उत्पादनको लागि व्यवसाय गरौँ भने पनि पाठापारी बिक्दैन, अब मासुको लागि उत्पादन गरौँ भने पनि राम्रोसँग मार्केटै छैन, बजारै छैन। कम्तीमा पनि अलिकति यसमा चाहिँ बिचौलिए प्रथाले पनि अलिकति कालाबजारी भनौँ, कालाबजारले पनि यो व्यवसायमा ठुलो धक्का पुर्याएको छ।
4: पछिल्लो समयमा धनकुटामा बंगुरसँगै खसी बोका, राँगा, हाँस र कुखुराको उत्पादन समेत बढ्दै गएको व्यवसायीहरू बताउँछन्। जिल्लामा मासुको उपलब्धता बढे पनि उत्पादनको अनुपातमा बजार व्यवस्थापन हुन नसक्दा किसानले व्यावसायिक जोखिम मोल्नु परेको छ।
3: दशैं तिहार, छठ लगायतका मुख्य चाडपर्व नजिकैसँगै उपत्यकाबाट घर जाने क्रम शुरू भएको छ। चाडपर्व मनाउन काठमाडौँ छोड्ने क्रम शुरू भएसँगै प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल हुन थालेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीका अनुसार यो वर्ष दशैं तिहार लगायतका चाडपर्वका अवसरमा उपत्यकाबाट झण्डै 8-10 लाख नागरिक बाहिरिने अनुमान छ। उहाँका अनुसार दशैंका लागि गाउँ घर फर्किने यात्रुको संख्या क्रमशः बढ्नेछ। यात्रुको चाप बढेसँगै उपत्यकाका प्रमुख बस पार्क र बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई समेत थप प्रभावकारी बनाउने तयारी गरिएको छ। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष सरोज सिटौलाले चाडपर्वको मुख्य समय नजिकिँदै जाँदा सार्वजनिक गाडीमा यात्रुको चाप थप बढेको बताउनुभयो। यात्रुलाई तोकेको भाडा तिर्न र आधिकारिक काउन्टरबाट मात्र टिकट लिन आग्रह गरिएको छ। स्थानीय बजारमा आज सुन चाँदीको भाउ घटेको छ। सुनको भाउ आज प्रतितोला 2900 र चाँदीको मूल्य 60 रुपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुन प्रतितोला 2,91,900 मा कारोबार भइरहेको छ।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: दसैँ तिहार छठ लगायतका मुख्य चाडपर्व नजिकैसँगै उपत्यकाबाट घर जाने क्रम शुरू भएको छ। चाडपर्व मनाउन काठमाडौँ छोड्ने क्रम शुरू भएसँगै प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहलपहल हुन थालेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीका अनुसार यो वर्ष दसैँ तिहार लगायतका चाडपर्वका अवसरमा उपत्यकाबाट झन्डै 8-10 लाख नागरिक बाहिरिने अनुमान छ। उहाँका अनुसार दसैँका लागि गाउँघर फर्किने यात्रुको संख्या क्रमशः बढ्नेछ। यात्रुको चाप बढेसँगै उपत्यकाका प्रमुख बस पार्क र बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई समेत थप प्रभावकारी बनाउने तयारी गरिएको छ। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष सरोज चिटौलाले चाडपर्वको मुख्य समय नजिकै जाँदा सार्वजनिक गाडीमा यात्रुको चाप थप बढेको बताउनुभयो। यात्रुलाई तोकिएको भाडा तिर्न र आधिकारिक काउन्टरबाट मात्र टिकट लिन आग्रह गरिएको छ। पोखराको फेवातालको बीचमा रहेको प्रख्यात तालबाराही मन्दिर पुननिर्माण सकिएसँगै 3 वर्षपछि सर्वसाधारणलाई पूजा आजका लागि खुला हुने भएको छ। यसबाट पर्यटकीय गतिविधि थप वृद्धि हुने अपेक्षा गरिएको छ। पोखराबाट कृष्ण दवाडी।
4: देशको पर्यटकीय राजधानी पोखराको फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध तालबाराई मन्दिर अहिले पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ। 2072 सालको विनाशकारी भूकम्पले मन्दिर दक्षिणतर्फ पल्टिएपछि पुरातत्व विभाग
5: जिल्लाभर 170 घर पूर्ण रूपमा क्षति भएका छन् भने 131 घरमा
3: रूपन्देहीको तिलतुमामा सबैभन्दा सबै घरैबाट अपहरणमा परेकी 10 वर्षीय बालिकालाई प्रहरीले 38 घण्टापछि जंगलबाट सकुशल उद्धार गरेको छ। बालिका अपहरणको आरोपमा प्रहरीले एक युवकलाई गोली हानेर नियन्त्रणमा लिएको छ। गत बुधबार राति घरमा सुतिरहेको बेला बालिका अपहरणमा परेकी थिइन्। घर बाहिर हजुरबुवा र हजुरआमा सुतिरहेका बेला बालिका भाइसँगै कोठामा सुतिरहेकी थिइन्। राति करिब 2 बजे ओढ्ने ओढाइदिन जाँदा बिस्तारामा बालिका नभेटेपछि परिवारले तत्काल प्रहरीलाई खबर गरेको थियो। सूचना पाए लगतै प्रहरीले बिहिबार बिहानैदेखि खोजी गरेको थियो। पोखराको फेवातालको बीचमा रहेको प्रख्यात तालबाराही मन्दिर पुननिर्माण सकिएसँगै 3 वर्षपछि सर्वसाधारणको लागि खुला गरिएको छ। यसबाट पर्यटकीय गतिविधि थप वृद्धि हुने अपेक्षा गरिएको छ। पोखराबाट कृष्ण दवाडी।
4: देशको पर्यटकीय राजधानी पोखराको फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिर अहिले पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ। 2072 सालको विनाशकारी भूकम्पले मन्दिर दक्षिणतर्फ कोल्टिएपछि पुरातत्व विभागको निर्देशन अनुसार 3 वर्ष अघि मन्दिर पुनर्निर्माण अघि बढाइएको थियो। कालीगढ़ भक्तपुर र ललितपुरबाट ल्याएर प्यागोडा शैलीमै पहिलेकै स्वरूपमा मन्दिर पुनर्निर्माण गरिएको हो। मन्दिर आगामी घटस्थापनाको दिनदेखि पूजा आजाका लागि खुला गर्ने तयारी छ। अहिले मन्दिरको रंगरोगनका काम भइरहेको छ भने बाँकी रहेका अन्य सबै काम सकिएको तालबाराई मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष समेत रहनुभएका मन्दिरका पुजारी महेश्वर पारीले बताउनुभयो।
6: हामीले पुरातत्व विभागको निर्देशन अनुसार तालबाराई मन्दिरको पुनर्निर्माण सुरु गरेको 3 वर्ष भइसक्यो। अब यही 2083 आश्विन 25 गते घटस्थापनाका दिन भक्तजनहरूलाई विधिवत रूपमा पूर्व शिलामै पूजा गर्ने व्यवस्था मिलाउन गइरहेका छौँ। त्यस दिन पूजा कार्यक्रम हुँदैछ। पुनः पूजा गरेर यता सार्ने देवीको शक्ति पुनः पुरानो शिलामा सार्ने हामीले प्रतिबद्धता गरिसकेका छौँ। 1,40,00,000 रुपियाँको पुरातत्व विभागको 3 वर्ष पहिलाको निर्णय थियो भने अब अहिले आउँदा त्यसको कस्ट बढेर बाहिर गएको छ।
4: मन्दिरमा पूजा आजा र दर्शन गर्न दैनिक भक्तजनको भिड लाग्ने गर्दछ। कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाई मन्दिर स्थापना गरेको बताइन्छ। यस मन्दिरको अस्तित्व विक्रम सम्वत 1669 कायम रहिआएको छ। 2017 सालमा तत्कालीन राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गर्नुभएको थियो। पोखराको लेख साइड आउने पर्यटकको मुख्य गन्तव्यको रूपमा हेवातालको मध्यभागमा अवस्थित तालबाराई मन्दिर रहेको छ। मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि तालमा डुङ्गा चढेर मन्दिर दर्शन गर्न जाने भक्तजनहरूको संख्या अझ वृद्धि हुने फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरी बताउनुहुन्छ।
2: आन्तरिक पर्यटकहरू अथवा तीर्थ यात्रा गर्ने तीर्थलुहरू सबै चाहिँ त्यहाँ चाहिँ मन्दिर गएर मन्दिरको ढोका खोलेर जान पाए भन्ने चाहिँ बढी मात्रामा हुनुहुन्छ, त्यही भएर अलिक कम भएको थियो। अहिले चाहिँ अब यो खोल्ने भएपछि मन्दिरमा दर्शन गर्न जानेहरूको सङ्ख्या चाहिँ बढ्दो अवस्था रहने हामीले चाहिँ बुझेका छौँ। अहिले यो चाहिँ यो बाढी पहिरो र विभिन्न अब यो पानी बढी पर्ने भएको हुनाले पर्यटकको सङ्ख्या त भत्तै घटेको छ।
1: BFBS

0: ગોરખા રેડિયો
1: સૈન્ય સમુદાયમાં
0: રિલાયન ભરી
1: ઓન એર
0: એપમાં
1: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે બીએફબીએસ
0: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
1: ગોરખા રેડિયો હો.
3: नेपाली काँग्रेसको पन्ध्रौं महाधिवेशन शुरू भएको छ. खुला मञ्चमा शुरू भएको उद्घाटन सत्रमा नेकपा संयोजक पुष्पमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राजसभा सभापति रवि लामिछाने लगायत नेता पुग्नु भएको छ. आजदेखि शुरू भएको महाधिवेशन असोज 22 गतेसम्म चल्नेछ. महाधिवेशनमा 7,500 बढ़ी प्रतिनिधि सहभागी हुने बताइएको छ. काँग्रेसको पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै उपत्यकाको सुरक्षा व्यवस्था पनि कड़ा पारिएको छ. महाधिवेशन स्थलसहित विभिन्न ठाउँमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ. खुला मञ्चमा महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू आउने क्रम जारी छ. विभिन्न दलका शीर्ष नेता तथा विभिन्न देशका प्रतिनिधि पनि सहभागी महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका छन्. महाधिवेशनमा आउनेहरूको सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरी सहित सशस्त्र प्रहरी, सीआईबी, ट्राफिक प्रहरी र सादा पोशाकका प्रहरी परिचालन गरिएको छ. बसेका होटल, शीर्ष तहका नेताहरूको आउजाउ हुने स्थानहरूमा विशेष सुरक्षा योजना लागू गरिएको बताइएको छ. महाधिवेशन स्थलमा तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको छ. काठमाडौँका विभिन्न चेकपोस्ट, सुन्धारा, बागबजार, ठमेल र दरबार मार्गमा अतिरिक्त प्रहरी परिचालित छन्. जनमत पार्टीको अध्यक्षमा पुनः डाक्टर सीके राउत निर्वाचित हुनुभएको छ. वीरगंजमा आयोजित महाधिवेशनमा भएको निर्वाचनमा राउत 958 मतसहित अध्यक्षमा विजयी हुनुभएको हो. अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परे पनि पार्टीको विधान अनुसार उम्मेद्वारले कुल 70 मतको कम्तीमा 20% मत ल्याउनु पर्ने प्रावधान भएकाले राउतका पक्षमा पनि मतदान भएको थियो. 26 पदाधिकारी सहित 99 जना उम्मेद्वारका लागि मतदान भएको थियो. उपाध्यक्षमा अनिता कुमारी मण्डल, अनिता देवी शाह, नरेन्द्र प्रसाद चौधरी, वसन्त कुमार कुशवाहा, डाक्टर विजयकान्त राउत, राजय कुमार यादव र माधव प्रसाद सिंह विजयी भएका छन्. यस्तै महासचिव पदमा सञ्जय कुमार यादव निर्वाचित हुनुभएको छ. उपमहासचिव पदमा सिराहाका निर्मल कुमार मण्डल 501 मतसहित विजय हुनुभएको छ. सचिवमा सुरेन्द्र शर्मा, पारस प्रसाद शाह, सन्तोष राज सहनी, अञ्जनी देवी, राधा कुमारी यादव, हरेन्द्र चौधरी र बाल गोविन्द चौधरी निर्वाचित हुनुभएको छ. नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले सड़क संघर्ष गर्ने बेला आएको बताउनु भएको छ. बागमती प्रदेश सम्पर्क कमिटीले आज आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्ड,
4: अहिलेको अब तत्कालको कामको दृष्टिकोणले भन्ने हो भने हामी सदनभित्र सरकारका गलत नीति निर्णयका विरुद्ध खण्डन आलोचना गर्ने काम सबै प्रतिपक्षहरूसँग समझदारी बनाएर अगाडि बढी पनि राखेका छ. हामी बिस्तारै अब सडकमा गएर पनि सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता महसुस भएको छ र सडकमा गएर खबरदारी नगरिकन पनि हामीले फेरि अहिले देखा परेको प्रतिक्रान्तिको हावालाई रोक्न सकिँदैन भन्ने हामीले ठानेका छौँ.

0: संशोधन विधेयक दोस्रो संशोधन 2083 अस्ति शुक्रबार संसदमा दर्ता गराएको छ, जसमा संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 अनुदान दिनुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित पालिकाले अति विपन्न भनेर सिफारिश गरेका परिवारले यो सुविधा पाउने विधेयकमा उल्लेख छ। तर यस्तो सुविधा लिनको लागि नेपालभित्र अन्यत्र ठाउँमा सुरक्षित घर नभएका परिवार मात्र योग्य हुने विधेयकमा उल्लेख छ। प्रधानमन्त्री बालेन्द्र शाहले विधेयक मार्फत नागरिकलाई आवासको सुनिश्चितता गरेको बताउनु भएको छ। यस्तै विपद प्रभावित तथा जोखिमयुक्त ठाउँमा बसोबास गर्ने परिवारका लागि सुरक्षित आवासको ग्यारेन्टी गर्ने प्रस्ताव गरिएको छ। भोटेको सिबाडीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा हजारौं परिवार प्रभावित भएका छन्। विधेयक मार्फत नक्सा स्वीकृत नगरी वा मापदण्ड विपरीत घर बनाएमा 10,00,000 रूपियाँसम्म जरिवाना हुने व्यवस्था पनि गरिएको छ। घर तथा भवनको वर्गीकरण अनुसार 2-10,00,000 रूपियाँसम्म जरिवाना हुने व्यवस्था गरिएको हो। यस्तै मध्यम आय भएका नागरिकका लागि सुरक्षित भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका घर निर्माण तथा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। नागरिकले सहुलियतपूर्ण ऋण मार्फत त्यस्ता घर प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। हरेक नेपाली नागरिकको आवासको अधिकार कानूनी रूपमा सुनिश्चित गर्ने उद्देश्यले विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ।
1: नेपाल राष्ट्र बैंकले 40 करोड़ थान 1 रुपियाँका सिक्का छपाईका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। खबर यति नै। नमस्कार।

0: सन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
1: नेपाली काङ्ग्रेसका महामन्त्री गुरूराज घिमिरेले जनताको मनमा भएका प्रश्नको जवाफ दिन नसकेको स्वीकार गर्नुभएको छ। आजबाट शुरू भएको पार्टीको 15 महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री घिमिरे

0: प्रश्न उठिरहेको छ। हामी आज लोकतन्त्र सही बाटोमा हिँडिरहेको छ कि छैन, आज राजनीति सार्थक भइरहेको छ कि छैन, आज सर्वत्र प्रश्न उठिरहेको छ। हामीमाथि प्रश्न उठिरहेको छ, हामी सबैमाथि प्रश्न उठिरहेको छ, हामी यस मञ्चमा बस्ने सबैमाथि प्रश्न छ। यो प्रश्नको समुचित जवाब खोज्ने दायित्व हामी सबैको हो। यदि यो प्रश्नको समुचित जवाब खोज्न सक्यो भने मलाई लाग्छ लोकतन्त्र पनि सार्थक हुन्छ, राजनीति पनि सार्थक हुन्छ र राजनीतिको अभिष्ट पनि पुरा हुन्छ। त्यसैले यो उद्घाटन समारोहका मार्फत म आग्रह गर्न चाहन्छु, हामीले राजनीतिलाई सार्थक बनाउन सकेनौँ, लोकतन्त्रलाई सार्थक बनाउन सकेनौँ भने हामीले जतिपटक जुनसुकै दर्जा लिए पनि, जतिपटक जतिसुकै अवसर प्राप्त गरे पनि त्यो अवसर कुनै त्यसको सार्थकता रहँदैन।
1: उपसभापति पुष्पा भुसालले 15 महाधिवेशन पदको व्यवस्थापनका लागि मात्र नभएको बताउनु भएको छ।
2: यो महाधिवेशन केवल पदको लागि मात्रै, पदलाई व्यवस्थापन गर्नको लागि मात्र भइराखेको छैन। यो महाधिवेशन नेपाली काङ्ग्रेसका नेता र कार्यकर्ता मात्रै होइन, लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने, नेपाली काङ्ग्रेसमा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्ने थलोको रूपमा यो बन्नु पर्दछ। यो अधिवेशन हामी सबै आत्मसुधारको रूपमा, आत्मनिर्णयको रूपमा, पुनर्जागरणको रूपमा, पुनर्निर्माणको रूपमा हामीले यो ऐतिहासिक अवसरलाई गुमाउने होइन, त्यो अवसरको रूपमा यो महाधिवेशनलाई हामीले लिन जरुरी छ।
1: नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले सभापति गगन कुमार थापाको प्रशंसा गर्दै गणतन्त्र स्थापनापछि आफ्नो धर्म र पहिचानमाथि प्रश्न उठ्ने अवस्था आएको भन्दै सभापतिलाई नै प्रश्न गर्नुभएको छ।
3: मैले सभापतिको प्रशंसा गर्न खोजेको होइन, 19 दिने जनआन्दोलनमा टाउकोमा कफन बाँधेर गणतन्त्रको नारा लगाउने एउटा युवा आजका सभापति गगन थापा हुनुहुन्थ्यो। तर गगनजी, त्यो आन्दोलनमा हामी पनि समाहित थियौं, हामीले पनि लाठी खायौं, पानीका बौछार खायौं, तर एउटा अनौठो संयोग त्यहाँ छुट्न गयो। 19 दिने आन्दोलनमा गणतन्त्र ल्यायौं, नेपाली काङ्ग्रेस जिन्दाबाद, हाम्रो नेपाल जिन्दाबाद, गणतन्त्र नेपाल जिन्दाबाद। तर त्यो 19 दिने जनआन्दोलनमा गणतन्त्रसँगै मेरो धर्म किन साट्यो गगनजी? हामी चाहन्छौ हाम्रो पहिचानसँग कुनै कुराको साटफेर गर्न पाइँदैन, हाम्रो दसैँको जमरासँग र हाम्रो बहिनीले लगाउने टीका र सप्तरङ्गी मालासँग हामी कुनै चिजको साटफेर गर्नेवाला छैनौँ।
1: श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले पनि काङ्ग्रेस हल्लाको भरमा स्थापित पार्टी नभएको भन्दै प्रशंसा गर्नुभएको छ।
4: थुप्रै योद्धा नेपाली काङ्ग्रेस वास्तवमा एउटा हल्लाद्वारा स्थापित भएको पार्टी होइन। नेपालमा लोकतान्त्रिक गणतन्त्र प्रजातन्त्र स्थापनाको निम्ति थुप्रै योद्धाहरूले आफ्नो निजी सपना मारेर राष्ट्र निर्माणको निम्ति सपना त्यागेर त्यो सपना देखेर निर्माण भएको पार्टी हो।
1: नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सड़क सङ्घर्ष गर्ने बेला आएको बताउनु भएको छ। नेकपा बागमती प्रदेश सम्पर्क कमिटिले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्ड,
5: अहिलेको अब तत्कालको कामको दृष्टिकोणले भन्ने हो भने हामी सदनभित्र सरकारका गलत नीति निर्णयका विरुद्ध खण्डन आलोचना गर्ने काम सबै प्रतिपक्षहरूसँग समझदारी बनाएर अगाडि बढी पनि राखेका छ। हामी बिस्तारै अब सडकमा गएर पनि सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता महसुस भएको छ र सडकमा गएर खबरदारी नगरिकन पनि हामीले फेरि अहिले देखा परेको प्रतिक्रान्तिको हावालाई रोक्न सकिँदैन भन्ने हामीले ठानेका छौँ।
1: प्रचण्डले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त अधिकारहरूमाथि भइरहेको प्रहारको सामना गर्न नेकपा एमालेसँग सहकार्य गर्ने समझदारी भइसकेको बताउनु भएको छ।
5: वामपन्थीहरूको बीचमा र देशभक्तहरूसँग सहकार्य गर्ने कुरा लगातार छलफलहरू गरिराखेका छौँ। नेकपा एमाले र नेकपा मसालसँग सहकार्य गरेर जाने भन्ने समझदारी बनाइसकेका छौँ र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि जुन प्रहार हुन खोजिराखेको छ त्यसको सामना गर्नको लागि एकजुट भएर अगाडि बढ्न।
6: यो BFBS गोर्खा रेडियो हो।

0: नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार स्वेच्छाचारी शासनतर्फ मुख भएको आरोप लगाउनु भएको छ। कांग्रेसको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेल
1: पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउनका लागि निरन्तर प्रयत्न गर्नुहुन्छ राष्ट्रिय मुद्दाहरूमा, तर सरकार राजनीतिक दलहरूसँग संवाद गर्दैन, सरकार संसदसँग संवाद गर्दैन, सरकार नागरिकसँग संवाद गर्दैन, सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन। त्यो अवस्थामा भविष्यका प्राकृतिक विपदाहरूलाई संकटहरूलाई हामी कसरी सामना गर्न सक्दछौँ भन्ने कुरा अत्यन्त चिन्ताको विषय बनेको छ। चिन्ता त्यहाँ मात्रै छैन, जनताले विश्वास गरे

0: निर्वाचित गरेको प्रधानमन्त्री आफैले चुनेको संसदीय दललाई चिन्नुहुन्न, संसदलाई सुन्नुहुन्न, जनताका कुरा सुन्नुहुन्न। त्यो अवस्थामा लोकतन्त्रको भविष्यतर्फ हामी हिँड्दैछौँ कि स्वेच्छाचारी शासनतर्फ हामी हिँड्दैछौँ?
1: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पात्रहरू बदलिए पनि देशको अवस्थामा कुनै सुधार नआएको भन्दै सरकारकै आलोचना गर्नुभएको छ।
2: आम जनतामा नेताप्रति र राजनीतिप्रति जुन प्रकारको वितृष्णा घृणा थियो त्यसमा सुधार भएको छैन। यो बीचमा केही परिवर्तन त भयो, मान्छेमा परिवर्तन भयो, तर अहिले पनि देशको स्थिति जहाँको तहीँ छ होइन, झन जटिल बनेको छ। देश एक प्रकारले अध्यारो सुरुङतर्फ प्रवेश गरेको छ। राजनीतिक तरलता झन बढेर गएको छ। मेरो राजनीतिक दलहरूसँग आग्रह छ, अहिले पनि देश ठिक ठाउँमा आएको छैन, मात्र होइन मैले भने लिगबाट बाहिर गएको अवस्थामा छ। हिजो कुनै एउटा समय थियो देशमा कसैको विरोध गर्यो भने गोली आउँथ्यो, आज गलत कुरा कसैले औल्यायो भने सामाजिक सञ्जाल आउँछ। हिजो गोली प्रयोग हुन्थ्यो, आज सामाजिक सञ्जाल प्रयोग हुन्छ। पात्र फेरिएको छ, प्रवृत्ति फेरिएको छैन।
1: नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक तथा समीक्षक रेशमलाल चौधरीले अहिलेका नयाँ नेताले देशका हितमा काम गर्ने छाट नदेखाएको भन्दै टिप्पणी गर्नुभएको छ।
3: गगनजी, तपाईँ आज संजोगले अगाडि हुनुहुन्छ, म त तपाईँलाई विश्वास गर्ने मान्छे, दुःख माने मान्नुहोस् नमाने नमान्नुहोस्, हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे, अहिले अहिले कैलाजुङ्गा भएका पुरै कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएका छैनन्। अब अब आधा आधी कपाल फुलेको गगनजी तपाईँको जस्तो 10-20 दाढी फुलेको 50-60 कपाल फुलेको यो नेताले देश पक्कै बनाउँछन् भन्ने विश्वास छ।
1: उहाँले गणतन्त्र स्थापनापछि आफ्नो धर्म र पहिचानमाथि प्रश्न उठ्ने अवस्था आएको भन्दै सभापति गगन कुमार थापालाई प्रश्न गर्नुभएको छ।
3: मैले सभापतिको प्रशंसा गर्न खोजेको होइन, 19 जनआन्दोलनमा टाउकोमा कफन बाँधेर गणतन्त्रको नारा लगाउने एउटा युवा आजका सभापति गगन थापा हुनुहुन्थ्यो। तर गगनजी, त्यो आन्दोलनमा हामी पनि समाहित थियौं, हामीले पनि लाठी खायौं, पानीका बौछार खायौं, तर एउटा अनौठो संयोग त्यहाँ छुट्न गयो। 19 आन्दोलनमा गणतन्त्र ल्यायौं, नेपाली काङ्ग्रेस जिन्दाबाद, हाम्रो नेपाल जिन्दाबाद, गणतन्त्र नेपाल जिन्दाबाद। तर त्यो 19 जनआन्दोलनमा गणतन्त्रसँगै मेरो धर्म किन साट्यो गगनजी? हामी चाहन्छौ हाम्रो पहिचानसँग कुनै कुराको साटफेर गर्न पाइँदैन, हाम्रो दसैँको जमरासँग र हाम्रो बहिनीले लगाउने टिका र सप्तरङ्गी मालासँग हामी कुनै चिजको साटफेर गर्नेवाला छैनौ।
1: काङ्ग्रेसकी उपसभापति पुष्पा भुसालले 15 महाधिवेशन पदको व्यवस्थापनका लागि नभएर व्यवस्थापनका लागि नभएको बताउनु भएको छ।
4: यो महाधिवेशन केवल पदको लागि मात्रै, पदलाई व्यवस्थापन गर्नको लागि मात्र भइराखेको छैन। यो महाधिवेशन नेपाली काङ्ग्रेसका नेता र कार्यकर्ता मात्रै होइन, लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने, नेपाली काङ्ग्रेसमा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्ने थलोको रूपमा यो बन्नु पर्दछ। यो अधिवेशन हामी सबै आत्मसुधारको रूपमा, आत्मनिर्णयको रूपमा, पुनर्जागरणको रूपमा, पुनर्निर्माणको रूपमा हामीले यो
1: अवस्था। अहिलेसम्मका खबर यति नै, नमस्कार।
5: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: नेपाली कांग्रेसको 15औं महाधिवेशन आजबाट शुरू भएको छ। आज भएको उद्घाटन सत्रमा विभिन्न पार्टीका नेताहरूले शुभकामना दिएका छन्। महाधिवेशनमा उद्घाटन सत्रमा पुगेका अधिकांश नेताले वर्तमान सरकारको कटाक्ष गरेका छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार स्वेच्छाचारी शासनतर्फ उन्मुख भएको आरोप लगाउनु भएको छ।
4: पार्टीका सभापति रवि लामिछाने राजनैतिक दलहरूलाई एक ठाउँमा ल्याउनका लागि निरन्तर प्रयत्न गर्नुहुन्छ राष्ट्रिय मुद्दाहरूमा, तर सरकार राजनैतिक दलहरूसँग संवाद गर्दैन, सरकार संसदसँग संवाद गर्दैन, सरकार नागरिकसँग संवाद गर्दैन, सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन। त्यो अवस्थामा भविष्यका प्राकृतिक विपदाहरूलाई, संकटहरूलाई हामी कसरी सामना गर्न सक्दछौँ भन्ने कुरा अत्यन्त चिन्ताको विषय बनेको छ। चिन्ता त्यहाँ मात्रै छैन, जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्री आफैले चुनेको संसदीय दललाई चिन्नुहुन्न, संसदलाई सुन्नुहुन्न, जनताका कुरा सुन्नुहुन्न। त्यो अवस्थामा लोकतन्त्रको भविष्यतर्फ हामी हिँड्दैछौँ कि स्वेच्छाचारी शासनतर्फ हामी हिँड्दैछौँ?
3: नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रलाई अप्ठ्यारोमा धकेलेको टिप्पणी गर्नुभएको छ।
5: देश अप्ठ्यारोमा छ।

0: लोकतन्त्रै अप्ठ्यारोमा छ। हामीले समावेशिता सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएका छौँ, त्यो संविधान पनि अप्ठ्यारोमै छ। अझ अहिलेका सरकारका कैयौँ अभिव्यक्ति क्रियाकलाप र गतिविधिले यो स्वेच्छाचारितातिर अराजकतातिर देश जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको छ। यस्तो बेलामा संविधानलाई अझ सुदृढ गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ गर्ने यो काममा सबै राजनीतिक दलहरू मिलेर अगाडि बढ्न जरुरी छ। म तपाईँहरूको यो 15 औं महाधिवेशनमा यो अपिल पनि तपाईँहरू सबैसँग गर्न चाहन्छु।
1: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि मुलुकमा पात्रहरू मात्र बदलिएको तर देश अध्ययारो सुरुङतर्फ गइरहेको भन्दै सरकारप्रति असन्तुष्टि पोख्नु भएको छ।
2: आम जनतामा नेताप्रति र राजनीतिप्रति जुन प्रकारको वितृष्णा घृणा थियो त्यसमा सुधार भएको छैन। यो बीचमा केही परिवर्तन त भयो, मान्छेमा परिवर्तन भयो, तर अहिले पनि देशको स्थिति जहाँको तहीँ छ होइन, झन जटिल बनेको छ। देश एक प्रकारले अध्ययारो सुरुङतर्फ प्रवेश गरेको छ। राजनीतिक तरलता झन बढेर गएको छ। मेरो राजनीतिक दलहरूसँग आग्रह छ, अहिले पनि देश ठिक ठाउँमा आएको छैन, मात्र होइन मैले भने लिगबाट बाहिर गएको अवस्थामा छ। हिजो कुनै एउटा समय थियो देशमा कसैको विरोध गर्यो भने गोली आउँथ्यो, आज गलत कुरा कसैले औल्यायो भने सामाजिक सञ्जाल आउँछ। हिजो गोली प्रयोग हुन्थ्यो, आज सामाजिक सञ्जाल प्रयोग हुन्छ। पात्र फेरिएको छ, प्रवृत्ति फेरिएको छैन।
1: नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले नयाँले देशको हितमा काम गर्ने छाट नदेखाएको भन्दै टिप्पणी गर्नुभएको छ।
3: गगनजी, तपाईँ आज संजोगले अगाडि हुनुहुन्छ, म त तपाईँलाई विश्वास गर्ने मान्छे, दुःख माने मान्नुहोस् नमाने नमान्नुहोस्, हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे, अहिले अहिले कैला जुङ्गा भएका पुरै कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएका छैनन्। अब अब आधा आधी कपाल फुलेको गगनजी, तपाईँको जस्तो 10-20 दाढी फुलेको, 50-60 कपाल फुलेको यो नेताले देश पक्कै बनाउँछन् भन्ने विश्वास छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको बचाउ गर्नुभएको छ। काङ्ग्रेसको 15 औं महाधिवेशनमा बोल्दै लामिछाने,
4: म तपाईँहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौँ भनेर पुरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्, जनताले जोगाउँछन्। हामीलाई विस्थापित गर्ने एउटा मात्र अचुक उपाय म बताउन सक्छु। म सुनिरहेको छु आन्दोलन हुन्छ, आन्दोलनले ढाल्छौँ, आँधीबेहरीको कुरा पनि सुनिरहेको छु म, आन्दोलनबाट सरकार ढाल्नेतिर अब नलागौँ, अब चुनावबाट मात्रै सरकार फेरौँ। जनताले भोट दिएर जिताएको निर्वाचनलाई अन्यथा भन्ने, अपमानित गर्ने र सार्वभौम नेपाली जनतालाई अपमानित हुने गरी यो चुनावै गलत गरिएको, चुनावै सुरक्षा।
1: अहिलेसम्मका खबर यति नै, नमस्कार।
5: यो BFBS कुल कर्म रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: काङ्ग्रेसको 15 महाधिवेशन आजदेखि शुरू भएको छ. काठमाडौँको खुला मञ्चमा आयोजित विशेष समारोहमा पार्टी सभापति गगन कुमार थापाले महाधिवेशनको औपचारिक उद्घाटन गर्नुभएको छ. आज सम्पन्न उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताहरूले उपस्थिति जनाएका थिए. महाधिवेशनको उद्घाटन सत्र सकिएसँगै भोलिदेखि बन्द सत्र शुरू हुनेछ. नयाँ नेतृत्व चयनका लागि असोज 21 र 22 गते मतदान हुने कार्यतालिका छ. काँग्रेसको 15 महाधिवेशन शुरू भइरहँदा काँग्रेसभित्रको आन्तरिक विवाद र वैधानिकताको लडाईँका कारण पार्टीका पूर्व सभापति शेरबहादुर देउबा र देउबा समूहले यो महाधिवेशनलाई बहिष्कार गरेको छ. संस्थापन पक्षले देउबालाई महाधिवेशनको प्रमुख अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा पठाए पनि देउबा अनुपस्थित हुनुभएको हो. उद्घाटन समारोहमा बोल्दै सभापति गगन कुमार थापाले पूर्व सभापति शेरबहादुर देउबाका लागि कुर्सी खाली नै राखिएको सुनाउनु भएको छ.
4: केही साथीहरू रिसाउनु भएको छ, असन्तुष्ट हुनुभएको छ, कार्यक्रममा आउनु भएको छैन. कसैले तपाईँले यहाँबाट फर्केर गएर सोध्यो भने भनिदिनु होला. हामीले आज शेरबहादुर देउबाको लागि कुर्सी खाली राखेका थियौँ. आज शेरबहादुर दाई हाम्रो पार्टीको अधिवेशन उद्घाटन गर्न आउनुहुन्छ भन्ने हाम्रो अपेक्षा थियो. तर केही छैन, यसका बारेमा पनि धेरै गुनासो केही पनि छैन. तर शेरबहादुर दाईको मान राखे कि राखेन भनेर कसैले सोध्यो भने तपाईँले भनिदिनु होला. शेरबहादुर दाईको मान राख्ने भनेर दिनमा कतिपटक शेरबहादुर दाईको ढोकामा गएर कतिपटक सलामी दियो भन्ने कुराले मान रहने होइन. शेरबहादुर देउबाले काम गर्नुभएको पार्टीलाई अग्लो बनाए कि बनाएन, फराकिलो बनाए कि बनाएन, मान त्यहाँबाट रहने हो. यो मान हामी राख्छौँ भनेर तपाईँले भनिदिनु होला.
3: संस्थापन पक्षले आजदेखि नियमित महाधिवेशन शुरू गरे पनि देउबा पक्षले यसलाई अस्वीकार गर्दै आगामी मङ्सिरका लागि समानान्तर महाधिवेशनको घोषणा गरिसकेको छ. देउबा समूहले आफ्नो छुट्टै महाधिवेशनको लागि तल्लो तहको वडा अधिवेशन समेत शुरू गरिसकेको दावी गरेको छ. नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले काँग्रेस पार्टीको सिद्धान्तबाट नडगमगाउने दावी गर्नुभएको छ. काठमाडौँको खुला

0: मञ्चमा आजबाट सुरु भएको पार्टीको 15 महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापा,
1: काङ्ग्रेसले पुलको काम गर्छ र पुल भत्कियो भने विश्वास भत्किन्छ। विश्वास भनेको कुन दल कति लोकप्रिय छ भन्ने होइन, कुन नेताले बेलुका कति लाइक पाउँछ भन्ने विश्वास होइन। विश्वास के हो थाहा छ? विश्वास एउटा नागरिकले आज बेलुका घरमा गएर आँखा चिम्म गरेर सुत्दै गर्दाखेरि आजभन्दा भोलि नेपाल राम्रो हुन्छ भन्ने भरोसा हुन्छ कि हुँदैन, विश्वास त्यो हो। त्यो विश्वास चाहिएको छ। त्यो विश्वासको लागि नेपाली कङ्ग्रेस पार्टीले काम गर्नुपर्नेछ। यसका निम्ति फेरि हामी केही कुरामा यो अधिवेशनबाट प्रष्ट भएर जानुपर्नेछ। हाम्रो पक्षधरता चाहिएको छ। हामी लालुपाते भएर हुँदैन, यता पनि ढल्कने उता पनि ढल्कने भएर हुँदैन। हाम्रा केही कुराहरू स्पष्ट हुनुपर्छ। नेपाली कङ्ग्रेस पार्टीले यो अधिवेशनबाट प्रष्टसँग भन्नुपर्छ, हामी आफ्नो सिद्धान्तमा अडिँदै गर्दा एउटा निर्वाचन होइन पाँचवटा निर्वाचन हार्नु परे पनि त्यो हार स्वीकार्न तयार छौँ, तर सिद्धान्तसँग सम्झौता गर्दैनौँ, यो भन्ने आठ यो अधिवेशनबाट नेपाली कङ्ग्रेस पार्टीले गर्नुपर्छ।
0: सभापति थापाले संसदमा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित हुँदा संसद नै बन्द रहेको टिप्पणी पनि गर्नुभएको छ।
1: संसद खुल्ला छैन, संसद बन्द छ, किनकि संसद जुन संसदले जहाँको सांसदले जसलाई प्रधानमन्त्री बनाउनु भएको छ, प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने सांसदका निम्ति पनि आफूलाई नबनाउने सांसदका निम्ति पनि त्यो संसदको गरिमाका लागि यो व्यवस्थाका लागि जनताको सम्मानका लागि जुन दिनसम्म त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन त्यो दिनसम्म संसद खुला भएको हुँदैन। संसदभित्र खुला मन चाहिएको छ।
0: उपसभापति विश्वप्रकाश शर्माले पनि नयाँ सरकार बने पनि समाज भने उस्तै रहेको भन्दै प्रश्न गर्नुभएको छ।
2: फागुन 21 निर्वाचन भएर नयाँ उत्साह सहितको सरकार बनिसकेर पनि अझै पनि समाजमा हामीले आवेगलाई विश्वासमा लिन किन सकिरहेका छैनौँ? किन सामाजिक सञ्जालमा हामी एकले अर्कोलाई प्रहार गर्ने कुरामा बढी आनन्दित छौँ? किन हरेक मान्छे हरेकसँग रिसाएको छ? किन हरेक मान्छे हरेकसँग असन्तुष्ट छ? किन हरेक मान्छे हरेकसँग आक्रोशित छ? किन सुनसरीको देवानगञ्जमा सानो असमझदारीबाट प्रारम्भ भएको घटना ठुलो हुन पुग्यो? होनहार युवाहरूको जीवन हामीले किन गुमायौँ? आज समाजमा सद्भाव, समाजमा एकता राख्न सकिएन भने सर्वधर्म धेरै धर्महरूको बिचमा, धेरै स्वभावहरूको बिचमा, धेरै सम्प्रदायहरूको बिचमा, धेरै जातिहरूको पार्टीहरूको बिचमा यो हाम्रो नेपालको हिम्मत एउटा भूखण्डलाई, बुद्धको भूमिलाई, सगरमाथाको फेदीमा हामीले सद्भावपूर्व राख्न सकेनौँ भने हाम्रा दुर्दिनहरू बढेर जान्छन्।
0: काङ्ग्रेसको 15 महाधिवेशनको उद्घाटन सत्रमा पुगेका विभिन्न पार्टीका शीर्ष नेताहरूले वर्तमान सरकारको कार्यशैलीको कटाक्ष गरेका छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार स्वेच्छाचारी शासनतर्फ उन्मुख भएको आरोप लगाउनु भएको छ।
3: सरकार राजनैतिक दलहरूसँग संवाद गर्दैन, सरकार संसदसँग संवाद गर्दैन, सरकार नागरिकसँग संवाद गर्दैन, सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन। चिन्ता त्यहाँ मात्रै छैन, जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्री आफैले चुनेको संसदीय दललाई चिन्नुहुन्न, संसदलाई सुन्नुहुन्न, जनताका कुरा सुन्नुहुन्न। त्यो अवस्थामा लोकतन्त्रको भविष्यतर्फ हामी हिँड्दैछौ कि स्वेच्छाचारी शासनतर्फ हामी हिँड्दैछौ?
0: नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रलाई अप्ठ्यारोमा धकेलिएको टिप्पणी गर्नुभएको छ।
4: देश अप्ठ्यारोमा छ, लोकतन्त्रै अप्ठ्यारोमा छ। हामीले समावेशिता सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएका छौँ, त्यो संविधान पनि अप्ठ्यारोमै छ। अझ अहिलेका सरकारका कैयौँ अभिव्यक्ति क्रियाकलाप र गतिविधिले यो स्वेच्छाचारितातिर अराजकतातिर देश जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले पनि मुलुकमा पात्रहरू मात्र बदलिएको तर देश अध्ययारो सुरुङतर्फ गइरहेको भन्दै सरकारप्रति असन्तुष्टि पोख्नु भएको छ।
5: आम जनतामा नेताप्रति र राजनीतिप्रति जुन प्रकारको वितृष्णा घृणा थियो त्यसमा सुधार भएको छैन। यो बिचमा केही परिवर्तन त भयो, मान्छेमा परिवर्तन भयो, तर अहिले पनि देशको स्थिति जहाँको तही छ होइन, झन जटिल बनेको छ। देश एक प्रकारले अध्ययारो सुरुङतर्फ प्रवेश गरेको छ, राजनैतिक तरलता झन बढेर गएको छ। अहिले पनि देश ठिक ठाउँमा आएको छैन, मात्र होइन मैले भने लिकबाट बाहिर गएको अवस्थामा छ। हिजो कुनै एउटा समय थियो देशमा कसैको विरोध गर्यो भने गोली आउँथ्यो, आज गलत कुरा कसैले औल्यायो भने सामाजिक सञ्जाल आउँछ। हिजो गोली प्रयोग हुन्थ्यो, आज सामाजिक सञ्जाल प्रयोग हुन्छ।
0: नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले नयाँले देशको हितमा काम गर्ने छाट नदेखाएको भन्दै टिप्पणी गर्नुभएको छ।
6: गगनजी, तपाईँ आज संजोगले अगाडि हुनुहुन्छ, म त तपाईँलाई विश्वास गर्ने मान्छे, दुःख माने मान्नुहोस् नमाने नमान्नुहोस्, हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे, अहिले अहिले कैलाजुङ्गा भएका पुरै कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएका छैनन्। अब अब आधा आधी कपाल फुलेको गगनजी, तपाईँको जस्तो 10-20 दाढी फुलेको, 50-60 कपाल फुलेको यो नेताले देश पक्कै बनाउँछन् भन्ने विश्वास छ।
0: विभिन्न शीर्ष दलका नेतृत्वले सरकारको आलोचना गरे पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको भरपूर बचाव गर्नुभएको छ।
7: म तपाईँहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौँ भनेर पुरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्, जनताले जोगाउँछन्। हामीलाई विस्थापित गर्ने एउटा मात्र अचुक उपाय म बताउन सक्छु। म सुनिरहेको छु आन्दोलन हुन्छ, आन्दोलनले ढाल्छौँ, आँधीबेहरीको कुरा पनि सुनिरहेको छु म, आन्दोलनबाट सरकार ढाल्नेतिर अब नलागौँ, अब चुनावबाट मात्रै सरकार फेरौँ। जनताले भोट दिएर जिताएको निर्वाचनलाई अन्यथा भन्ने, अपमानित गर्ने र सार्वभौम नेपाली जनतालाई अपमानित हुने गरी यो चुनावै गलत गरिएको, चुनावै सुरक्षा तैनाती गरेर गरिएको, अझ नेपाली सेनालाई समेत आरोप लगाउने गरी, अनि विदेशी चलखेल समेत भनेर जुन भन्दै आइएको छ, म तपाईँहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, यस्ता विषयहरूमा, यस्ता हल्का रूपमा यस्ता विषयहरूलाई टिप्पणी गर्न बन्द गर्नुहोला।
0: अब खबर फटाफट।
8: तनहुँका 2548 किशोरीलाई पाठेघरको मुख्य क्यान्सर विरूद्ध एचपीभी खोप लगाइयो। 10 स्थानीय तहका 254 विद्यालयमा खोप केन्द्र तोकी अभियान सञ्चालन। दाङको घोराहीमा कृषि उपज केन्द्र सञ्चालन। ग्रामीण क्षेत्रका किसानलाई घर घरमा पुगेर साग सब्जी बेच्नुपर्ने बाध्यता हट्यो। बिचौलियाको प्रभाव नहुँदा सस्तोमा तरकारी किन्दै उपभोक्ताहरू। सुदूरपश्चिमका 7,32,000 नागरिक स्वास्थ्य बीमामा आबद्ध। सबैभन्दा बढी कैलालीका 3,62,000 नागरिकले बीमा गरे। भदौ 8 12 गतेसम्मको अविरल वर्षाले बागलुङ गलकोटका 63 घरमा क्षति। पक्की सिंचाईका 25 र कच्ची सिंचाईका 200 बढी संरचनामा नोक्सानी। जुम्लामा उद्योग खारेज गर्नेको संख्या बढ्यो। गत आर्थिक वर्षमा मात्र 180 उद्योग खारेज भए। खारेज हुनेमा उत्पादनमूलक, कृषि तथा वनजन्य, सेवामूलक र सूचना तथा संचार प्रविधिका बढी। हावाहुरीले ढलेका पोल मर्मत नहुँदा सल्यानका कपुरबोट गाउँपालिका र शारदा
0: नगरपालिका।
9: BFBS, Gorkha Radio Home.

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
2: बिलाइन भरी
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS।
2: यो BFBS गोरखा रेडियो हो।
1: गोरखा रेडियो हो।
4: काङ्ग्रेसको 15 महाधिवेशन आजदेखि शुरू भएको छ। काठमाडौँको खुला मञ्चमा आयोजित विशेष समारोहमा पार्टी सभापति गगन कुमार थापाले महाधिवेशनको औपचारिक उद्घाटन गर्नुभएको छ। आज सम्पन्न उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताहरूले उपस्थिति जनाएका थिए। महाधिवेशनको उद्घाटन सत्र सकिएसँगै भोलिदेखि बन्द सत्र शुरू हुनेछ। नयाँ नेतृत्व चयनका लागि असोज 21 र 22 गते मतदान हुने कार्यतालिका छ। काँग्रेसको 15 महाधिवेशन शुरू भइरहँदा काँग्रेसभित्रको आन्तरिक विवाद र वैधानिकताको लड़ाईका कारण पार्टीका पूर्व सभापति शेरबहादुर देउबा र देउबा समूहले यो महाधिवेशनलाई बहिष्कार गरेको छ। संस्थापन पक्षले देउबालाई महाधिवेशनको प्रमुख अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा पठाए पनि देउबा अनुपस्थित हुनुभएको हो। उद्घाटन समारोहमा बोल्दै सभापति गगन कुमार थापाले पूर्व सभापति शेरबहादुर देउबाका लागि कुर्सी खाली नै राखिएको सुनाउनु भएको छ।
5: केही साथीहरू रिसाउनु भएको छ, असन्तुष्ट हुनुभएको छ, कार्यक्रममा आउनु भएको छैन। कसैले तपाईँले यहाँबाट फर्केर गएर सोध्यो भने भनिदिनु होला। हामीले आज शेरबहादुर देउबाको लागि कुर्सी खाली राखेका थियौँ। आज शेरबहादुर दाई हाम्रो पार्टीको अधिवेशन उद्घाटन गर्न आउनुहुन्छ भन्ने हाम्रो अपेक्षा थियो, तर केही छैन। यसका बारेमा पनि धेरै गुनासो केही पनि छैन। तर शेरबहादुर दाईको मान राखे कि राखेन भनेर कसैले सोध्यो भने तपाईँले भनिदिनु होला। शेरबहादुर दाईको मान राख्ने भनेर दिनमा कतिपटक शेरबहादुर दाईको ढोकामा गएर कतिपटक सलामी दियो भन्ने कुराले मान रहने होइन। शेरबहादुर देउबाले काम गर्नुभएको पार्टीलाई अग्लो बनाए कि बनाएन, फराकिलो बनाए कि बनाएन, मान त्यहाँबाट रहने हो। यो मान हामी राख्छौँ भनेर तपाईँले भनिदिनु होला।
4: संस्थापन पक्षले आजदेखि नियमित महाधिवेशन शुरू गरे पनि देउबा पक्षले यसलाई अस्वीकार गर्दै आगामी मंगिरका लागि समानान्तर महाधिवेशनको घोषणा गरिसकेको छ। देउबा समूहले आफ्नो छुट्टै महाधिवेशनको लागि तल्लो तहको वडा अधिवेशन समेत शुरू गरिसकेको दावी गरेको छ। नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले काँग्रेस पार्टीको सिद्धान्तबाट न डगमगाउने दावी गर्नुभएको छ। काठमाडौँको खुला मञ्चमा आजबाट शुरू भएको पार्टीको 15 महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापा,
5: काँग्रेसले पुलको काम गर्छ र पुल भत्कियो भने विश्वास भत्किन्छ। विश्वास भनेको कुन दल कति लोकप्रिय छ भन्ने होइन, कुन नेताले बेलुका कति लाइक पाउँछ भन्ने विश्वास होइन। विश्वास के हो थाहा छ? विश्वास एउटा नागरिकले आज बेलुका घरमा गएर आँखा चिम्म गरेर सुत्दै गर्दाखेरि आजभन्दा भोलि नेपाल राम्रो हुन्छ भन्ने भरोसा हुन्छ कि हुँदैन, विश्वास त्यो त्यो विश्वास चाहिएको छ। त्यो विश्वासको लागि नेपाली कङ्ग्रेस पार्टीले काम गर्नुपर्नेछ। यसका निम्ति फेरि हामी केही कुरामा यो अधिवेशनबाट प्रष्ट भएर जानुपर्नेछ। हाम्रो पक्षधरता चाहिएको छ। हामी लालुपाते भएर हुँदैन, यता पनि ढल्कने उता पनि ढल्कने भएर हुँदैन। हाम्रा केही कुराहरू स्पष्ट हुनुपर्छ। नेपाली कङ्ग्रेस पार्टीले यो अधिवेशनबाट प्रष्टसँग भन्नुपर्छ, हामी आफ्नो सिद्धान्तमा अडिँदै गर्दा एउटा निर्वाचन होइन पाँचवटा निर्वाचन हार्नु परे पनि त्यो हार स्वीकार्न तयार छौँ, तर सिद्धान्तसँग सम्झौता गर्दैनौँ।

0: यो भन्ने आठ यो अधिवेशनबाट नेपाली कांग्रेस पार्टीले गर्नुपर्छ।
1: सभापति थापाले संसदमा प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित हुँदा संसद नै बन्द रहेको टिप्पणी पनि गर्नुभएको छ।
0: संसद खुल्ला छैन, संसद बन्द छ, किनकि संसद जुन संसदले जहाँको सांसदले जसलाई प्रधानमन्त्री बनाउनु भएको छ, प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने सांसदका निम्ति पनि आफूलाई नबनाउने सांसदका निम्ति पनि त्यो संसदको गरिमाका लागि, यो व्यवस्थाका लागि, जनताको सम्मानका लागि जुन दिनसम्म त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन त्यो दिनसम्म संसद खुला भएको हुँदैन। संसदभित्र खुला मन चाहिएको छ।
1: उपसभापति विश्वप्रकाश शर्माले पनि नयाँ सरकार बने पनि समाज भने उस्तै रहेको भन्दै प्रश्न गर्नुभएको छ।
2: फागुन 21 निर्वाचन भएर नयाँ उत्साह सहितको सरकार बनिसकेर पनि अझै पनि समाजमा हामीले आवेगलाई विश्वासमा लिन किन सकिरहेका छैनौँ? किन सामाजिक सञ्जालमा हामी एकले अर्कोलाई प्रहार गर्ने कुरामा बढी आनन्दित छौँ? किन हरेक मान्छे हरेकसँग रिसाएको छ? किन हरेक मान्छे हरेकसँग असन्तुष्ट छ? किन हरेक मान्छे हरेकसँग आक्रोशित छ? किन सुनसरीको देवानगंजमा सानो असमझदारीबाट प्रारम्भ भएको घटना ठूलो हुन पुग्यो? होनहार युवाहरूको जीवन हामीले किन गुमायौँ? आज समाजमा सद्भाव, समाजमा एकता राख्न सकिएन भने सर्वधर्म धेरै धर्महरूको बीचमा, धेरै स्वभावहरूको बीचमा, धेरै सम्प्रदायहरूको बीचमा, धेरै जातिहरूको पार्टीहरूको बीचमा यो हाम्रो नेपालको हिम्मत एउटा भूखण्डलाई, बुद्धको भूमिलाई, सगरमाथाको फेदीमा हामीले सद्भावपूर्व राख्न सकेनौँ भने हाम्रा दुर्दिनहरू बढेर जान्छन्।
1: काङ्ग्रेसको 15 महाधिवेशनको उद्घाटन सत्रमा पुगेका विभिन्न पार्टीका शीर्ष नेताहरूले वर्तमान सरकारको कार्यशैलीको कटाक्ष गरेका छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार स्वेच्छाचारी शासनतर्फ उन्मुख भएको आरोप लगाउनु भएको छ।
3: सरकार राजनैतिक दलहरूसँग संवाद गर्दैन, सरकार संसदसँग संवाद गर्दैन, सरकार नागरिकसँग संवाद गर्दैन, सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन। चिन्ता त्यहाँ मात्रै छैन, जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्री आफैले चुनेको संसदीय दललाई चिन्नुहुन्न।
4: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन शुरू भइरहँदा काङ्ग्रेसभित्रको आन्तरिक विवाद र वैधानिकताको लडाईका कारण पार्टीका पूर्व सभापति शेरबहादुर देउवाले र समूहले महाधिवेशनलाई पूर्ण रूपमा बहिष्कार गरेको छ। संस्थापन पक्षले देउवालाई महाधिवेशनको प्रमुख अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा पठाए पनि देउवा अनुपस्थित हुनुभएको हो। उद्घाटन समारोहमा बोल्दै सभापति थापाले पूर्व सभापति शेरबहादुर देउवाका कुर्सी खाली राखिएको सुनाउनु भएको छ।
4: केही साथीहरू रिसाउनु भएको छ, असन्तुष्ट हुनुभएको छ, कार्यक्रम आउनु भएको छैन। कसैले तपाईँले यहाँबाट फर्केर गएर सोध्यो भने भनिदिनु होला, हामीले आज शेरबहादुर देउवाको लागि कुर्सी खाली राखेका थियौँ। आज शेरबहादुर दाई हाम्रो पार्टीको अधिवेशन उद्घाटन गर्न आउनुहुन्छ भन्ने हाम्रो अपेक्षा थियो, तर केही छैन। यसका बारेमा पनि धेरै गुनासो केही पनि छैन। तर शेरबहादुर दाईको मान राखे कि राखेन भनेर कसैले सोध्यो भने तपाईँले भनिदिनु होला, शेरबहादुर दाईको मान राख्ने भनेर दिनमा कति पटक शेरबहादुर दाईको ढोकामा गएर कति पटक सलामी दियो भन्ने कुराले मान रहने होइन। शेरबहादुर देउवाले काम गर्नुभएको पार्टीलाई अग्लो बनाए कि बनाएन, फराकिलो बनाए कि बनाएन, मान त्यहाँबाट रहने हो। यो मान हामी राख्छौँ भनेर तपाईँले भनिदिनु होला।
3: काङ्ग्रेसकी उपसभापति पुष्पा भुसालले 15 महाधिवेशन पदको व्यवस्थापनका लागि मात्र नभएको बताउनु भएको छ। खुला मञ्चमा काङ्ग्रेसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति भुसाल,
5: यो महाधिवेशन केवल पदको लागि मात्रै, पदलाई व्यवस्थापन गर्नको लागि मात्र भइराखेको छैन। यो महाधिवेशन नेपाली काङ्ग्रेसका नेता र कार्यकर्ता मात्रै होइन, लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने, नेपाली काङ्ग्रेसमा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्ने थलोको रूपमा यो बन्नु पर्दछ। यो अधिवेशन हामी सबै आत्मसुधारको रूपमा, आत्मनिर्णयको रूपमा, पुनर्जागरणको रूपमा, पुनर्निर्माणको रूपमा हामीले यो ऐतिहासिक अवसरलाई गुमाउने होइन, त्यो अवसरको रूपमा यो महाधिवेशनलाई हामीले लिन जरुरी छ।
3: पोखराको फेवातालको बीचमा रहेको प्रख्यात ताल तालबाराही मन्दिर पुनर्निर्माण सकेसँगै 3 वर्षपछि सर्वसाधारणलाई पूजा आजाका लागि खुल्ला हुने भएको छ। यसबाट पर्यटकीय गतिविधि थप वृद्धि हुने अपेक्षा गरिएको छ। पोखराबाट कृष्ण दमाडी।
6: देशको पर्यटकीय राजधानी पोखराको फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिर अहिले पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ। 2072 सालको विनाशकारी भूकम्पले मन्दिर दक्षिणतर्फ कोल्टिएपछि पुरातत्व विभागको निर्देशन अनुसार 3 वर्ष अघि मन्दिर पुनर्निर्माण अघि बढाइएको थियो। कालीगढ भक्तपुर र ललितपुरबाट ल्याएर प्यागोडा शैलीमै पहिलेकै स्वरूपमा मन्दिर पुनर्निर्माण गरिएको हो। मन्दिर आगामी घटस्थापनाको दिनदेखि पूजा आजाका लागि खुला गर्ने तयारी छ। अहिले मन्दिरको रंगरोगनका काम भइरहेको छ भने बाँकी रहेका अन्य सबै काम सकिएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष समेत रहनुभएका मन्दिरका पुजारी महेश्वर पारीले बताउनुभयो।
7: हामीले पुरातत्व विभागको निर्देशन अनुसार तालबाराही मन्दिरको पुनर्निर्माण सुरु गरेको 3 वर्ष भइसक्दा अब यही 2083 आश्विन 25 गते घटस्थापनाका दिन भक्तजनहरूलाई विधिवत रूपमा पूर्व शिलामै पूजा गर्ने व्यवस्था मिलाउन गइरहेका छौँ। त्यस दिन पूजा कार्यक्रम हुँदैछ। पुनः पूजा गरेर यता सार्ने देवीको शक्ति पुनः पुरानो शिलामा सार्ने हामीले

0: प्रतिबद्धता गरिसकेका छौँ। 1,40,00,000 रुपियाँको पुरातत्व विभागको 3 वर्ष पहिलाको निर्णय थियो भने अब अहिले आउँदा त्यसको कस्ट बढेर बाहिर गएको छ।
1: मन्दिरमा पूजा आजा र दर्शन गर्न दैनिक भक्तजनको भिड लाग्ने गर्दछ। कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाई मन्दिर स्थापना गरेको बताइन्छ। यस मन्दिरको अस्तित्व विक्रम सम्वत 1669 कायम रहिआएको छ। 2017 सालमा तत्कालीन राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गर्नुभएको थियो। पोखराको लेख साइड आउने पर्यटकको मुख्य गन्तव्यको रूपमा हेवातालको मध्य भागमा अवस्थित तालबराई मन्दिर रहेको छ। मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि तालमा डुङ्गा चढेर मन्दिर दर्शन गर्न जाने भक्तजनहरूको संख्या अझ वृद्धि हुने फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरी बताउनुहुन्छ।
2: आन्तरिक पर्यटकहरू अथवा तीर्थ यात्रा गर्ने तीर्थालुहरू सबै चाहिँ त्यहाँ चाहिँ मन्दिर गएर मन्दिरको ढोका खुलेर जान पाए भन्ने चाहिँ बढी मात्रामा हुनुहुन्छ। त्यही भएर अलिक कम भएको थियो। अहिले चाहिँ अब यो खोल्ने भएपछि मन्दिरमा दर्शन गर्न जानेहरूको संख्या चाहिँ बढ्दो अवस्था रहने हामीले चाहिँ बुझेका छौँ। अहिले यो चाहिँ यो बाढी पहिरो र विभिन्न अब यो पानी बढी पर्ने भएको हुनाले पर्यटकको संख्या त भत्तै घटेको छ।
3: आइसिसी विश्वकप क्रिकेट लिग 2 एक दिवसीय श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायत पदाधिकारीले नेपाली टोलीको विदाई गर्नुभएको हो। हवस् त अहिलेसम्मका खबर।
4: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पूर्व सभापति शेरबहादुर देउबा समूहले कंग्रेसको 15 महाधिवेशनलाई बहिष्कार गरेको छ। संस्थापन पक्षले देउबालाई महाधिवेशनको प्रमुख अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा पठाए पनि देउबा अनुपस्थित हुनुभएको हो। उद्घाटन समारोहमा सभापति थापाले देउबाका लागि कुर्सी खाली राखिएको सुनाउनु भएको छ।
4: केही साथीहरू रिसाउनु भएको छ, असन्तुष्ट हुनुभएको छ, कार्यक्रममा आउनु भएको छैन। कसैले तपाईँले यहाँबाट फर्केर गएर सोध्यो भने भनिदिनु होला, हामीले आज शेरबहादुर देउबाको लागि कुर्सी खाली राखेका थियौँ। आज शेरबहादुर दाई हाम्रो पार्टीको अधिवेशन उद्घाटन गर्न आउनुहुन्छ भन्ने हाम्रो अपेक्षा थियो, तर केही छैन। यसका बारेमा पनि धेरै गुनासो केही पनि छैन। तर शेरबहादुर दाईको मान राखे कि राखेन भनेर कसैले सोध्यो भने तपाईँले भनिदिनु होला, शेरबहादुर दाईको मान राख्ने भनेर दिनमा कतिपटक शेरबहादुर दाईको ढोकामा गएर कतिपटक सलामी दियो भन्ने कुराले मान रहने होइन। शेरबहादुर देउबाले काम गर्नुभएको पार्टीलाई अग्लो बनाए कि बनाएन, फराकिलो बनाए कि बनाएन, मान त्यहाँबाट रहने हो। यो मान हामी राख्छौँ भनेर तपाईँले भनिदिनु होला।
3: संस्थापन पक्षले आजदेखि नियमित महाधिवेशन सुरु गरे पनि देउबा पक्षले यसलाई स्वीकार गर्दै आगामी मङ्सिरका लागि समानान्तर महाधिवेशनको घोषणा गरेको छ। 22 वर्षपछि आगामी माघ 1 गते काठमाडौँ महानगरपालिकाले सम्यक महादान गर्ने भएको छ। महानगरले राष्ट्रिय सभा गृहमा सम्यक महादान मूल समारोह समितिको सचिवालय स्थापना गरेर नेवा बौद्ध बज्रयान परम्परामा गरिने दानको तयारी थालेको हो। कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार नेपाल मण्डलमा सम्यक महादान दुई प्रकारले गर्ने गरिएको छ। एउटा जसलाई इच्छा लाग्यो उसले गर्न सक्छ, यसलाई ऐच्छिक सम्यक भनियो। अर्को गुठीबाट गर्ने गरिएको सम्यक हो, जसलाई गुठी सम्यक भनिन्छ। मुख्य दुई दिन हुने महादानको पहिलो दिन हनुमान ढोकामा र दोस्रो दिन स्वयम्भूको भुइँखेलमा मनाइने परम्परा छ। नेपालमा अर्को नयाँ प्रजातिको चरा भेटिएको छ।
5: नेपाल पक्षीविद संघका अनुसार कलर्ड किङफिसर नेपालमा भेटिएपछि अभिलेख गरिएको छ। चरा अवलोकनकर्ता अनिल मण्डलले धनुषाको जनकपुर धाम उपमहानगरपालिका 12 कुवा मंगलैया फाट नजिक यही असोज 13 गते यो चराको तस्विर कैद गर्नुभएको हो। नेपाल पक्षी रेकर्ड समिति र राष्ट्रिय अन्तर्राष्ट्रिय पक्षीविदहरूको सहकार्यमा यसको यकिन पुष्ट्याई गरिएको संघले विज्ञप्ति मार्फत जानकारी गराएको छ। यो चरा मुख्यतया दक्षिण एसिया र अस्ट्रेलियाका तटीय क्षेत्रमा पाइन्छ। समुद्री किनारमा पाइने यो चरा बाटो बिराएर वा मौसमको कारण धनुषा आइपुगेको अनुमान छ। यो सँगै नेपालमा चरा प्रजातिको जम्मा संख्या 904 पुगेको छ।
3: जनमत पार्टीको अध्यक्षमा फेरि पनि डाक्टर सीके राउत निर्वाचित हुनुभएको छ। वीरगंजमा आयोजित महाधिवेशनमा भएको निर्वाचनमा राउत 958 मतसहित अध्यक्षमा विजयी हुनुभएको छ। अध्यक्ष पदमा राउतको मात्र उम्मेद्वारी परे पनि पार्टीको विधानअनुसार उम्मेद्वारले कुल 70 मतको कम्तीमा 20% मत ल्याउनुपर्ने प्रावधान भएकाले राउतका पक्षमा पनि मतदान भएको थियो। 26 पदाधिकारीसहित 900 उम्मेद्वारका लागि मतदान भएको थियो। उपाध्यक्षमा अनिता कुमारी मण्डल, अनिता देवी शाह, नरेन्द्र चौधरी, वसन्त कुशवा लगायत विजय हुनुभएको छ। यस्तै महासचिवमा सञ्जय कुमार यादव चुनिनु भएको छ। उपमहासचिव पदमा सिराहाका निर्मल कुमार मण्डल 501 मतसहित विजयी हुनुभएको छ। जर्मनीले युक्रेनलाई सुरक्षाको नयाँ प्याकेज दिने भएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मनीबाट 1 अर्ब पाउन्ड बराबरको सहयोग पाउने भएको पुष्टि गर्नुभएको छ। ऊर्जा क्षेत्र र हतियारका लागि सहयोग आउने उहाँको भनाइ छ। जर्मनीका चान्सलर फ्रेडरिक मोर्सले युक्रेनको आकस्मिक भ्रमण गरेका बेला जेलेन्स्कीको भनाइ आएको छ। मोर्सले आक्रमण बन्द गर्न रुसी राष्ट्रपतिलाई भन्नुभएको छ।
6: These barbaric attacks on the civilian population of Ukraine must stop. These are daily war crimes committed here. That is the infrastructure. The country is preparing for winter. I appeal once again to the Russian leadership, to the president of Russia, stop this war.
3: 10 राष्ट्रिय खेलकुद प्रतियोगिता 2023

0: 1983 मा 32 खेल समावेश गरिएका छन्। आगामी मङ्सिर 26 देखि 27 हुने प्रतियोगितामध्ये 28 खेल कर्णालीमै हुनेछन्। बाँकी 4 खेल लुम्बिनीमा चल्ने राखेपका सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिनुभएको छ। एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, बास्केटबल, क्रिकेट, फुटबल, ह्यान्डबल, रग्बी, तेक्वान्डो, भलिबल, उसु, कुस्ती, कबड्डी, कराँते, फुल कन्ट्याक्ट कराँते, हकी, स्पोर्ट्स, स्क्वास, साइक्लिङ, जिम्नास्टिक र सेपक्ता क्रो गरी 21 खेल सुर्खेत जिल्लामा सञ्चालन हुनेछन्। त्यस्तै शारीरिक सुगठन कालीकोट, जुडो जाजरकोट, खोखो सोरुकुम पश्चिम, आइटिएफ तक्वन्दो तथा बुद्धिचाल खेल दैलेख, टेबल टेनिस सल्यान्ड र आर्चरी जुम्लामा गरिने उहाँको भनाइ छ। सदस्य सचिव मेहताका अनुसार पौडी, भारोत्तोलन, टेनिस र सुटिङ लुम्बिनी प्रदेशको नेपालगञ्जमा सञ्चालन गर्ने प्रारम्भिक छलफल भएको छ। खेलका लागि सङ्घीय सरकारले 71 करोड रुपियाँ बजेट विनियोजन गरेको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS कुल खबर रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सभामुख डोलप्रसाद अर्याल तान्जानिया प्रस्थान गर्नुभएको छ। अन्तर व्यवस्थापिका संघ आइपियुको 153 महासभामा सहभागी हुन अर्याल तान्जानियातर्फ प्रस्थान गर्नुभएको हो। उहाँको सचिवालयका अनुसार प्रतिनिधिमण्डलमा सभामुखका धर्मपत्नी अम्बिका केसी, प्रतिनिधि सभाका सभा सदस्य रविन महतो, राष्ट्रिय सभाका सदस्यहरू जक्कु प्रसाद सुवेदी र अञ्जन साक्के सहभागी हुनुहुन्छ। संघको महासभा 5-9 अक्टोबरसम्म सञ्चालन हुनेछ। महासभामा विश्वभरका संसदका प्रतिनिधिहरूको सहभागिता रहनेछ। महासभाका क्रममा विभिन्न विषयगत स्थायी समितिका बैठक, गभर्निङ काउन्सिलको बैठक, महासभा तथा द्विपक्षीय भेटवार्ता लगायत कार्यक्रम सञ्चालन हुनेछन्। काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सोमबार साँझ मतदाता नामावली प्रकाशन गर्नेदेखि मतपरिणाम गर्नेसम्मका कार्यतालिका ल्याएको हो। तालिका अनुसार मतदान 22 गतेका लागि तय भएकोमा परिणाम घोषणा भने गणेर सकिएपछि भनिएको छ। उम्मेद्वारी मनोनयन 20 गते दिउँसोका लागि तय गरिएको छ। महाधिवेशनमा उम्मेद्वारले प्रचार प्रसारका लागि समय पनि पाउनेछन्। कङ्ग्रेसको 15 महाधिवेशनको उद्घाटन सत्रमा पुगेका विभिन्न पार्टीका शीर्ष नेताहरूले वर्तमान सरकारको कार्यशैलीप्रति कटाक्ष गरेका छन्।
4: नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार स्वेच्छाचारी शासनतर्फ उन्मुख भएको आरोप लगाउनु भएको छ।
5: सरकार राजनैतिक दलहरूसँग संवाद गर्दैन, सरकार संसदसँग संवाद गर्दैन, सरकार नागरिकसँग संवाद गर्दैन, सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन। चिन्ता त्यहाँ मात्रै छैन, जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्री आफैले चुनेको संसदीय दललाई चिन्नुहुन्न, संसदलाई सुन्नुहुन्न, जनताका कुरा सुन्नुहुन्न। त्यो अवस्थामा लोकतन्त्रको भविष्यतर्फ हामी हिँड्दैछौ कि स्वेच्छाचारी शासनतर्फ हामी हिँड्दैछौ?
4: नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रलाई अप्ठ्यारोमा धकेलेको टिप्पणी गर्नुभएको छ।
6: देश अप्ठ्यारोमा छ, लोकतन्त्रै अप्ठ्यारोमा छ। हामीले समावेशिता सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएका छौँ, त्यो संविधान पनि अप्ठ्यारोमै छ। अझ अहिलेका सरकारका कैयौँ अभिव्यक्ति क्रियाकलाप र गतिविधिले यो स्वेच्छाचारितातिर अराजकतातिर देश जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको छ।
4: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि मुलुकमा पात्रहरू मात्र बदलिएको तर देश अध्ययारो सुरुङतर्फ गइरहेको भन्दै सरकारप्रति असन्तुष्टि पोख्नु भएको छ।
7: आम जनतामा नेताप्रति र राजनीतिप्रति जुन प्रकारको वितृष्णा र घृणा थियो त्यसमा सुधार भएको छैन। यो बीचमा केही परिवर्तन त भयो, मान्छेमा परिवर्तन भयो, तर अहिले पनि देशको स्थिति जहाँको तही छ होइन, झन जटिल बनेको छ। देश एक प्रकारले अध्ययारो सुरुङतर्फ प्रवेश गरेको छ, राजनीतिक तरलता झन बढेर गएको छ। अहिले पनि देश ठिक ठाउँमा आएको छैन, मात्र होइन मैले भने लिगबाट बाहिर गएको अवस्थामा छ। हिजो कुनै एउटा समय थियो देशमा कसैको विरोध गर्यो भने गोली आउँथ्यो, आज गलत कुरा कसैले औल्यायो भने सामाजिक सञ्जाल आउँछ। हिजो गोली प्रयोग हुन्थ्यो, आज सामाजिक सञ्जाल प्रयोग हुन्छ।
4: नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक तथा संरक्षक रोशनलाल चौधरीले नयाँले देशको हितमा काम गर्ने छाट नदेखाएको भन्दै टिप्पणी गर्नुभएको छ।
8: गगनजी, तपाईँ आज संजोगले अगाडि हुनुहुन्छ, म त तपाईँलाई विश्वास गर्ने मान्छे, दुःख माने मान्नुहोस् नमाने नमान्नुहोस्, हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे, अहिले कैलाजुङ्गा भएका पुरै कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएका छैनन्। अब आधा आधी कपाल फुलेको गगनजी, तपाईँको जस्तो 10-20 वटा दाढी फुलेको, 50-60 वटा कपाल फुलेको यो नेताले देश पक्कै बनाउँछन् भन्ने विश्वास छ।
4: विभिन्न शीर्ष दलका नेतृत्वले सरकारको आलोचना गरे पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको भरपूर बचाउ गर्नुभएको छ।
9: म तपाईँहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौँ भनेर पुरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्, लोकतन्त्रलाई खतरा छ।

0: छैन, खतरा भए जोगाउने जनता छन्।
1: नेपाल प्रिमियर लिगको काठमाडौँ गोर्खासले ट्यालेन्ट हन्टको दोस्रो चरण सुरु गरेको छ। एनपिएलको तेस्रो सिजनका लागि टोलीले किर्तिपुरमा गरेको हन्टको नेपाल क्रिकेट संज्ञानका सचिव पारस खड्का र गोर्खासका प्रबन्ध निर्देशक अनुभव श्रेयालाई उद्घाटन गर्नुभएको छ। गोर्खासले पहिलो चरणमा काठमाडौँ उपत्यकाका 15 एकाडेमीबाट 56 खेलाडी छनौट गरेको छ। खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो

0: सर्पदंश आगलागी बाढी पहिरो तथा जनावर आक्रमणका घटना भएका हुन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार झापा मोरङ सिराहा काठमाडौँ चितवन नवलपरासी पूर्व कपिलवस्तु पाल्पा कैलाली र डोटीमा आगलागीका घटना भएका छन्। कंग्रेसका सभापति गगन कुमार थापाले कंग्रेस पार्टीको सिद्धान्तबाट न डगमगाउने दावी गर्नुभएको छ। काठमाडौँको खुला मञ्चमा शुरू भएको पार्टीको 15 महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापा,
1: काङ्ग्रेसले पुलको काम गर्छ र पुल भत्कियो भने विश्वास भत्किन्छ। विश्वास भनेको कुन दल कति लोकप्रिय छ भन्ने होइन, कुन नेताले बेलुका कति लाइक पाउँछ भन्ने विश्वास होइन। विश्वास के हो थाहा छ? विश्वास एउटा नागरिकलाई आज बेलुका घरमा गएर आँखा चिम्म गरेर सुत्दै गर्दाखेरि आजभन्दा भोलि नेपाल राम्रो हुन्छ भन्ने भरोसा हुन्छ कि हुँदैन, विश्वास त्यो हो। त्यो विश्वास चाहिएको छ। त्यो विश्वासको लागि नेपाली कङ्ग्रेस पार्टीले काम गर्नुपर्नेछ। यसका निम्ति फेरि हामी केही कुरामा यो अधिवेशनबाट प्रष्ट भएर जानुपर्नेछ। हाम्रो पक्षधरता चाहिएको छ। हामी लालुपाते भएर हुँदैन, यता पनि ढल्कने उता पनि ढल्कने भएर हुँदैन। हाम्रा केही कुराहरू स्पष्ट हुनुपर्छ। नेपाली कङ्ग्रेस पार्टीले यो अधिवेशनबाट प्रष्टसँग भन्नुपर्छ, हामी आफ्नो सिद्धान्तमा अडिँदै गर्दा एउटा निर्वाचन होइन पाँचवटा निर्वाचन हार्नु परे पनि त्यो हार स्वीकार्न तयार छौँ, तर सिद्धान्तसँग सम्झौता गर्दैनौँ। यो भन्ने आँट यो अधिवेशनबाट नेपाली कङ्ग्रेस पार्टीले गर्नुपर्छ।
0: सभापति थापाले संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिबारे टिप्पणी गर्नुभएको छ।
1: संसद खुल्ला छैन, संसद बन्द छ। किनकि संसद जुन संसदले जहाँको सांसदले जसलाई प्रधानमन्त्री बनाउनु भएको छ, प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने सांसदका निम्ति पनि आफूलाई नबनाउने सांसदका निम्ति पनि त्यो संसदको गरिमाका लागि यो व्यवस्थाका लागि जनताको सम्मानका लागि जुन दिनसम्म त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन त्यो दिनसम्म संसद खुला भएको हुँदैन। संसदभित्र खुला मन चाहिएको छ।
0: अब खबर फटाफट।
2: तनहुँका 2548 किशोरीलाई पाठेघरको मुख्य क्यान्सर विरूद्ध एचपीभी खोप लगाइयो। 10 स्थानीय तहका 254 विद्यालयमा खोप केन्द्र तोकी अभियान सञ्चालन। दाङको घोराहीमा कृषि उपज केन्द्र सञ्चालन। ग्रामीण क्षेत्रका किसानलाई घर घरमा पुगेर साग सब्जी बेच्नुपर्ने बाध्यता हट्यो। बिचौलियाको प्रभाव नहुँदा सस्तोमा तरकारी किन्दै उपभोक्ताहरू। सुदूरपश्चिमका 7,32,000 नागरिक स्वास्थ्य बीमामा आबद्ध। सबैभन्दा बढी कैलालीका 3,62,000 नागरिकले बीमा गरे। भदौ 8 गतेदेखि 12 गतेसम्मको अविरल वर्षाले बागलुङ गलकोटका 63 घरमा क्षति। पक्की सिंचाईका 25 र कच्ची सिंचाईका 200 बढी संरचनामा नोक्सानी। जुम्लामा उद्योग खारेज गर्नेको संख्या बढ्यो। गत आर्थिक वर्षमा मात्र 180 उद्योग खारेज भए। खारेज हुनेमा उत्पादनमूलक, कृषि तथा वनजन्य, सेवामूलक र सूचना तथा संचार प्रविधिका बढी। हावाहुरीले ढलेका पोल मर्मत नहुँदा सल्यानका कपुरबोट गाउँपालिका र शारदा नगरपालिकाका दर्जन बढी बस्ती 10 दिनदेखि अन्धकारमा। प्राविधिक जनशक्ति अभावले मर्मतमा ढिलाइ भएको विद्युत प्राधिकरणको भनाई, अझै केही दिन लाग्ने। र आज सुनको मूल्य 2,900 घट्यो। प्रतितोला 2,91,900 कारोबार।
0: इजरायल आउने हवाई जहाजको सुरक्षा जाँचमा यातायात मन्त्रालयले चेतावनीका बावजुद सन्तोषजनक काम गर्न नसकेको खबर आएको छ। इजरायलको फौजी रेडियोको अनुसार विदेशी वायुसेवाको जाँच मन्त्रालयलाई सुरक्षा जाँच कडाई गर्न भनिएको थियो। बुधबार फ्लाइट दुबईको जहाजमा सहचालकले चालकमाथि आक्रमण गर्दा दुर्घटनाबाट बचेको घटना आएका बेला जाँचको प्रश्न आएको छ। आतंकवाद र इस्लामिक राजनीतिक मामिला विज्ञ प्राध्यापक ग्रेग बार्टनका अनुसार विमान कम्पनीको सुरक्षा कमजोरीका कारण सो घटना भएको हो।
3: Post the 9/11 attacks 25 years ago, we had the advent of locked and strengthened cockpit doors for good reasons, because we were worried about people getting into the cockpit and seizing control of the aircraft. We have had a few incidences, mostly mental health, where pilots had taken charge of the aircraft and deliberately crashed. You know, this was in that category.
0: 10 राष्ट्रिय खेलकुद प्रतियोगिता 2083मा 32 खेल समावेश गरिएका छन्। आगामी मङ्सिरित 16-27 गतेसम्म हुने प्रतियोगितामध्ये 28 खेल कर्णालीमै हुनेछन्। बाँकी 4 खेल लुम्बिनीमा चल्ने राखेपाका सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिनुभएको छ। एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, बास्केटबल, क्रिकेट, फुटबल लगायत खेल गरी 11-21 खेल सुर्खेत जिल्लामा चल्नेछन्। त्यस्तै शारीरिक सङ्गठन कालीकोट, जुडो, जाजरकोटमा गरिनेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
4: यो BFBS गोर्खा रेडियो हो।

0: केन्द्र निर्वाचन समितिले सोमबार साँझ मतदाता नामावली प्रकाशन गर्नेदेखि मतपरिणाम घोषणा गर्नेसम्मका कार्यतालिका ल्याएको हो। तालिका अनुसार मतदान 22 गतेका लागि तय भएकोमा परिणाम घोषणा भने गरेर सकिएपछि भनिएको छ। उम्मेद्वारी मनोनयन 20 गते दिउँसोका लागि तय गरिएको छ। महाधिवेशनमा उम्मेद्वारले प्रचार प्रसारका लागि समय पनि पाउनेछन्। 22 वर्षपछि आगामी माघ 1 गते काठमाडौँ महानगरपालिकाले सम्यक महादान गर्ने भएको छ। महानगरले राष्ट्रिय सभागृहमा सम्यक महादान मूल समारोह समितिको सचिवालय स्थापना गरेर नेवा बौद्ध बज्रायन परम्परामा गरिने दानको तयारी थालेको हो। कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार नेपाल मण्डलमा सम्यक महादान दुई प्रकारले गर्ने गरिएको छ। एउटा जसलाई इच्छा लाग्यो उसले गर्न सक्छ, यसलाई ऐच्छिक सम्यक भनियो। अर्को गुठीबाट गर्ने गरिएको सम्यक हो, जसलाई गुठी सम्यक भनिन्छ। मुख्य दुई दिन हुने महादानको पहिलो दिन हनुमान ढोकामा र दोस्रो दिन स्वयम्भूको भुइँखेलमा मनाइने परम्परा छ। धनकुटामा व्यावसायिक बङ्गुर पालन र मासु उत्पादन बढे पनि बजार विस्तार नहुँदा किसानले उचित मूल्य पाउन सकेका छैनन्। मासुको उपलब्धता बढे पनि उत्पादनको अनुपातमा बजार व्यवस्थापन हुन नसक्दा किसानहरूले व्यावसायिक जोखिम बेहोर्नु परेको छ। धनकुटाबाट गोपाल पराइलीको रिपोर्ट।
1: धनकुटा सातका सुकुरानी राईले व्यावसायिक बङ्गुर पालन गर्न थालेको वर्षौँ भयो। उहाँको चिचिल्ला कुखुरा बङ्गुर फार्ममा अहिले 20 भन्दा बढी बङ्गुर बिक्रीका लागि तयार छन्, तर उचित मूल्य नपाउँदा बिक्री गर्न समस्या भइरहेको उहाँ बताउनुहुन्छ।
2: अब पोहोर पर राम्रो थियो मूल्य, अहिले धेरै घटेको छ होइन। अहिले चाहिँ अब त्यस्तै हो नि, कृषकहरू अब त्यो मूल्य बढेको बेला ओहो माउ पाल्नु पर्ने रहेछ भनेर सबैले पाल्छन्। त्यही भएर पनि आधीले चाहिँ माउ आधीले चाहिँ मासु उत्पादन पाल्दा त अब त्यस्तो नहुने, तर अब त्यही त हो नि हामी सबै कृषक नेपालीहरूको सोच।
1: उहाँको जस्तै समस्या छ शहीद भूमि 5 खोकोका अर्का किसान कनक बहादुर राईको। उहाँको फार्ममा पनि मासुका लागि बङ्गुर र पाठापाठी पनि तयार छन्। दाना, औषधि, श्रम र व्यवस्थापनमा निरन्तर खर्च बढिरहे पनि बजारको अनिश्चितताले व्यवसाय सञ्चालनमा कठिनाइ भइरहेको उहाँ बताउनुहुन्छ।
3: बजारमा कुनै बेला लगे पनि कुनै बेला लाँदैन, चाहिएको बेला खोज्नु आउँछ, त्यो पनि एकदमै निम्न दाममा गाउँ घरमा काटेर बेच्यो, 2-3 महिनामा पनि उठि सक्दैन।
1: धनकुटामा पाठापाठी तथा मासु उत्पादन गर्ने व्यावसायिक बङ्गुर फार्मको संख्या 110 पुगेको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञान केन्द्र धनकुटाका अनुसार ती फार्ममा करिब 45,000 बङ्गुर पालिएका छन्। तर अहिले धनकुटा मासु उत्पादनमा आत्मनिर्भर बन्दै गए पनि उत्पादन बढेको अनुपातमा बजार विस्तार हुन नसकेको धनकुटा बङ्गुर व्यवसाय संघका अध्यक्ष रोजन राई बताउनुहुन्छ।
4: व्यवसाय चाहिँ फस्ताको मेन कुरा चाहिँ भन्नु पर्दाखेरि बजार छैन, बजार नभएको कारणले व्यवसाय आफै डराइरहेको छ। अब जस्तै अब पाठापारी उत्पादनको लागि व्यवसाय गरौँ भने पनि पाठापारी बिक्दैन, अब मासुको लागि उत्पादन गरौँ भने पनि राम्रोसँग मार्केटै छैन, बजारै छैन। कम्तीमा पनि अलिकति यसमा चाहिँ बिचौलिए प्रथाले पनि अलिकति कालाबजारी भनौँ, कालाबजारले पनि यो व्यवसायमा ठुलो ढक्का पुऱ्याएको छ।
1: पछिल्लो समयमा धनकुटामा बङ्गुरसँगै खसी बोका, राँगा, हाँस र कुखुराको उत्पादन समेत बढ्दै गएको व्यवसायहरू बताउँछन्। जिल्लामा मासुको उपलब्धता बढे पनि उत्पादनको अनुपातमा बजार व्यवस्थापन हुन नसक्दा किसानले व्यावसायिक जोखिम मोल्नु परेको छ।
0: धनकुटाबाट गोपाल बराइली। नेपाल प्रिमियर लिगको काठमाडौँ गोर्खाजले ट्यालेन्ट हन्टको दोस्रो चरण सुरु गरेको छ। एनपिएलको तेस्रो सिजनका लागि टोलीले किर्तिपुरमा गरेको हन्टको नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का र गोर्खाजका प्रबन्ध निर्देशक अनुभव सिरैयालाई उद्घाटन गर्नुभएको छ। गोर्खाजले पहिलो चरणमा काठमाडौँ उपत्यका 15 एकाडेमीबाट 56 खेलाडी छनौट गरेको छ। दोस्रो चरणमा सोमबारसम्म 12 खेलाडी छनौट हुनेछन्। प्रतियोगिता सुरु हुनुअघि क्याम्पको प्रदर्शनअनुसार 1 खेलाडी एनपिएल टोलीमा छनौट हुनेछन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

भन्दा कालो यस पालाको छोरा चाहिने हाकिम हुने पालो अर्को साल छोरा पाए सहर पठाइदिम्ला राम्री छोरी पाई।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सभामुख ढोलप्रसाद अर्याल तान्जानिया प्रस्थान गर्नुभएको छ। अन्तर व्यवस्थापिका सङ्घ आइपियुको 153 महासभामा सहभागी हुन अर्याल तान्जानियातर्फ प्रस्थान गर्नुभएको हो। उहाँको सचिवालयका अनुसार प्रतिनिधिमण्डलमा सभामुखका धर्मपत्नी अम्बिका केसी, प्रतिनिधि सभाका सदस्य रविन महतो, राष्ट्रिय सभाका सदस्य रोजक्कु प्रसाद सुवेदी र अञ्जन साक्के सहभागी हुनुहुन्छ। सङ्घको महासभा 5-9 अक्टोबरसम्म सञ्चालन हुनेछ। महासभामा विश्वभरका संसदका प्रतिनिधिहरूको सहभागिता रहनेछ। महासभाका क्रममा विभिन्न विषयगत स्थायी समितिका बैठक, गभर्निङ काउन्सिलको बैठक, महासभा तथा द्विपक्षीय भेटवार्ता लगायत कार्यक्रम सञ्चालन हुनेछन्। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी चुनावको तयारी सुरु भइसकेको दावी गर्नुभएको छ।

0: यो पद कब्जा गर्ने चरणमा हामी छौँ।
1: नेपालमा अर्को नयाँ प्रजातिको चरा भेटिएको छ।
2: नेपाल पक्षीविद संघका अनुसार कलर्ड किङफिसर नेपालमा भेटिएपछि अभिलेख गरिएको छ। चरा अवलोकनकर्ता अनिल मण्डलले धनुषाको जनकपुर धाम उपमहानगरपालिका बाह्र कुवा मंगलैया फाट नजिक यही असोज 13 गते यो चराको तस्विर कैद गर्नुभएको हो। नेपाल पक्षी रेकर्ड समिति र राष्ट्रिय अन्तर्राष्ट्रिय पक्षीविदहरूको सहकार्यमा यसको यकिन पुष्ट्याई गरिएको संघले विज्ञप्ति मार्फत जानकारी गराएको छ। यो चरा मुख्यतया दक्षिण एसिया र अस्ट्रेलियाका तटीय क्षेत्रमा पाइन्छ। समुद्री किनारमा पाइने यो चरा बाटो बिराएर वा मौसमको कारण धनुषा आइपुगेको अनुमान छ। यो सँगै नेपालमा चरा प्रजातिको जम्मा संख्या 904 पुगेको छ।
1: जर्मनीले युक्रेनलाई सुरक्षाको नयाँ प्याकेज दिने भएको छ। राष्ट्रपति भोलोदोमेरि जेलेन्स्कीले जर्मनीबाट 1 अर्ब पाउन्ड बराबरको सहयोग पाउने भएको जानकारी दिनुभएको छ। ऊर्जा क्षेत्र र हतियारका लागि सहयोग आउने उहाँको भनाइ छ। जर्मनीका चान्सलर फ्रेडरिक मर्सले युक्रेनको आकस्मिक भ्रमण गरेका बेला जेलेन्स्कीको भनाइ आएको छ। मर्सले आक्रमण बन्द गर्न रुसी राष्ट्रपतिलाई भन्नुभएको छ।
3: These barbaric attacks on the civilian population of Ukraine must stop. These are daily war crimes committed here. That is the infrastructure. The country is preparing for winter. I appeal once again to the Russian leadership, to the president of Russia, stop this war.
1: उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नी छोरी किम जु एसँगै क्षेप्यास्त्र परीक्षणको निरीक्षण गर्नुभएको सोमुलुकको सरकारी सञ्चार माध्यमले जनाएको छ। क्षेप्यास्त्रमा कृत्रिम बौद्धिकता एआईको प्रयोग गरिएको भनिएको छ। सो प्रविधिले क्षेप्यास्त्रलाई कम उचाइमा उडिरहेका बेला आफ्नो उडान मार्ग परिवर्तन गर्न सहयोग गर्ने दावी गरिएको छ। दक्षिण कोरियाली सेनाका अनुसार पूर्वी तटीय सहर बोस्नानन नजिकको क्षेत्रबाट शनिबार बिहान प्रक्षेपण गरिएको क्षेप्यास्त्रले 700 किलोमिटरभन्दा बढी दूरी तय गरेको थियो। सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेका तस्विरमा किम क्षेप्यास्त्र प्रक्षेपणको निरीक्षण गरिरहेको देखिन्छ। अर्को तस्विरमा उहाँ आफ्नी छोरी र पत्नी री सोल जुका साथ देख्नु भएको छ। किमकी छोरी जु ए 2022 पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिनु भएको थियो। दक्षिण कोरियाली गुप्तचर निकायले पछिल्लो वर्षमा उहाँको सार्वजनिक तथा सैन्य कार्यक्रममा बढ्दो उपस्थितिका आधारमा सम्भावित उत्तराधिकारीका रूपमा उल्लेख गर्दै आएको छ। यो परीक्षण दक्षिण कोरियाली सेनाले सीमावर्ती क्षेत्रमा भएको विस्फोटमा 3 सैनिक घाइते भएपछि उत्तर कोरियासँग घटनाबारे स्पष्टीकरण मागेको केही दिनपछि भएको हो। 10 राष्ट्रिय खेलकुद प्रतियोगिता 2083 32 खेल समावेश गरिएका छन्। आगामी मङ्सिर 16 27 गतेसम्म हुने प्रतियोगितामध्ये 28 खेल कर्णालीमै हुनेछन्। बाँकी 4 खेल लुम्बिनीमा चल्ने राखेपका सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिनुभएको छ। एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, बास्केटबल, क्रिकेट, फुटबल, ह्यान्डबल, रग्बी, तेक्वन्दो, भलिबल, उसु, कुस्ती, कबड्डी, कराँते, फुल कन्ट्याक्ट कराँते, हकी, ई स्पोर्ट्स, स्क्वास, साइक्लिङ, जिम्नास्टिक र सेपाक ताक्रो गरी 21 खेल सुर्खेत जिल्लामा हुनेछन्। त्यस्तै शारीरिक सङ्गठन कालीकोट, जुडो जाजरकोट, खोखो रुकुम पश्चिम, आइटिएफ तक्वान्डो तथा बुद्धिचाल दैलेख, टेबल टेनिस चल्यान र आर्चरी जुम्लामा गरिने उहाँको भनाइ छ। पौडी, भारोत्तोलन, टेनिस र सुटिङ लुम्बिनी प्रदेशको नेपालगञ्जमा सञ्चालन गर्ने भनिएको छ। खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: भदौ दसको हिमबाडीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका 45 विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्। शिक्षा तथा समन्वय इकाइ दुन्चेका प्रमुख दुर्गा प्रसाद सेलवालका अनुसार बाढीका कारण जिल्लाका 4 विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। बाढीले पूर्ण क्षति पुर्याएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरी, बालिका देवी आधारभूत विद्यालय पैरिभेसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्ग्लिस बोर्डिङ स्कुल हुन्। बाढीबाट प्रभावित भएका अन्य विद्यार्थीको पठन पाठनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्था मिलाइएको छ। बाढीका कारण गोसाइकुण्ड, आमाछोदिङमा, उत्तर गया र कालिकाका विद्यालय पूर्ण रूपमा बन्द भएका थिए। धनकुटामा व्यावसायिक बङ्गुर पालन र मासु उत्पादन बढे पनि बजार विस्तार नहुँदा किसानले उचित मूल्य पाउन सकेका छैनन्। मासुको उपलब्धता बढे पनि उत्पादनको अनुपातमा बजार व्यवस्थापन हुन नसक्दा किसानहरूले व्यावसायिक जोखिम बेहोर्नु परेको छ। धनकुटाबाट गोपाल बराइलीको रिपोर्ट।
4: धनकुटा सातका सुकुरानी राईले व्यावसायिक बङ्गुर पालन गर्न थालेको वर्षौँ भयो। उहाँको चिचिला कुखुरा बङ्गुर फार्ममा अहिले 20 भन्दा बढी बङ्गुर बिक्रीका लागि तयार छन्। तर उचित मूल्य नपाउँदा बिक्री गर्न समस्या भइरहेको उहाँ बताउनुहुन्छ।
5: अब पोहोर पर राम्रो थियो मूल्य, अहिले धेरै घटेको छ, होइन? अहिले चाहिँ अब त्यस्तै हो नि।

0: लादी ना चाहिएको बेला खोज्नु आउँछ, त्यो पनि एकदमै चाहिँ निम्न दाममा गाउँ घरमा बाँटेर बेच्यो, 2-3 महिनामा पनि उठिसक्दैन।
1: धनकुटामा पाठापाठी तथा मासु उत्पादन गर्ने व्यावसायिक बङ्गुर फारमको संख्या 110 पुगेको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका अनुसार ती फारममा करिब 45,000 बङ्गुर पालिएका छन्। तर अहिले धनकुटा मासु उत्पादनमा आत्मनिर्भर बन्दै गए पनि उत्पादन बढेको अनुपातमा बजार विस्तार हुन नसकेको धनकुटा बङ्गुर व्यवसाय संघका अध्यक्ष रोजन राई बताउनुहुन्छ।
2: व्यवसाय चाहिँ फस्ताको मेन कुरा चाहिँ भन्नु पर्दाखेरि बजार छैन, बजार नभएको कारणले व्यवसाय आफै डराइरहेको छ। अब जस्तै अब पाठापारी उत्पादनको लागि व्यवसाय गरौँ भने पनि पाठापारी बिक्दैन, अब मासुको लागि उत्पादन गरौँ भने पनि राम्रोसँग मार्केटै छैन, बजारै छैन। कम्तीमा पनि अलिकति यसमा चाहिँ बिचौलिए प्रथाले पनि अलिकति काला बजारी भनौँ, काला बजारले पनि यो व्यवसायमा ठुलो धक्का पुर्याएको छ।
1: पछिल्लो समयमा धनकुटामा बङ्गुरसँगै खसी बोका, राँगा, हाँस र कुखुराको उत्पादन समेत बढ्दै गएको व्यवसायहरू बताउँछन्। जिल्लामा मासुको उपलब्धता बढे पनि उत्पादनको अनुपातमा बजार व्यवस्थापन हुन नसक्दा किसानले व्यावसायिक जोखिम मोल्नु परेको छ।
3: दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गरी नेपालगञ्जमा सहुलियत दरमा चामल बिक्री सुरु भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्ज मुख्य शाखा कार्यालयले सबै प्रकारका चामलमा प्रति क्विन्टल 500 रुपियाँ छुट गरी बिक्री गरेको कम्पनीका सूचना अधिकारी शिवराज घिमिरेले जानकारी दिनुभएको छ। बिक्री केन्द्रबाट चाडपर्व अवधिभर 100 क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिएको छ। हाल अरुवा मोटा, अरुवा मध्यम, मध्यम सिल्की, स्टिम मसिनो जिरा र स्टिम जिरा फोर्टिफाइड चामल बिक्री गरिएको छ। सीमावर्ती भारतीय बजार रुपैडियाबाट चामल आयातमा नेपालगञ्ज भन्सार कार्यालयले कडाइ गरेपछि उपभोक्ता सहुलियत दरमा चामल खरिद गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहुलियत बिक्री केन्द्रमा पुग्ने गरेका छन्। अमेरिकाले बेलायतको आरएएफ फेयरफोर्ड हवाई अड्डाबाट सबै बम वर्षक विमान फिर्ता गरेको जनाएको छ। एक हप्ता अघि सम्भावित आतंकवादी हमलाको खबरका बीच विमान फिर्ता गरिएको अमेरिकी भनाइ आएको छ। थप जानकारी सहित अंग्रेजी सेवाका जोन इडरली।
4: A Pentagon spokesman says all US bombers that were deployed to RAF Fairfoot have redeployed to their home stations in the United States. US aircraft had used RAF Fairfoot as a base to launch attacks on Iran. Last Sunday, a major incident was declared at the airbase when 3 vans were spotted nearby. 5 people were arrested and have since been released on police bail. On Thursday, a 6th person, a dual UK-Iranian national, was arrested on suspicion of preparing terrorist acts but was later released on police bail.
3: BFPS Gorkha Radioma, aile sammaka khabar yeti nai. Namaskar, ma Mahendra.
5: Yo, BFPS Gorkha Radio.

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: મેગ્દીમા ભૂગર્ભ વિદ્યુત ટોલીલે 26 પહેરોકો સ્થળગત અવલોકન કર્યો છે. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भूगर्भिक समाजमा आबद्ध भूगर्भ विद्युत टोलीले बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन गरेका हुन्. समाजका अध्यक्ष भास्कर खतिवडाको नेतृत्वमा रहेको भूगर्भ विद्युतको टोलीले बेनीका 22 र रघुगङ्गा गाउँपालिकाका 4 स्थानका पहिरोको अध्ययन गरेका बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभएको छ. बेनी नगरपालिकाको बसपसे खबरा लवली हिल हाडेभिर तल्लो मुसुङ चिनाखेत भुकभुके छेपारे सिङ्गा तत्त्वपानी आगे बगर अर्थुङ्गे अँधेरी गैरा जम्रेनी जामुना खर्क महारानी थान भ्याउनी खोला बराहापाको प्रकाश माविको पाखा खरेनी पाखा जलेश्वर गलेश्वर तोरीपानी माटे बिसाना रघुगङ्गा गाउँपालिकाको हरखर्क बरखर्क माझखर्क र कल्याणी पहिरोको अध्ययन गरेको हो. समाजका अध्यक्ष खतिवडा भूगर्भविद डाक्टर चम्पक बाबु सिलवाल दीपक गौतम रूपक गेमाली जानकी खत्री मिरा जेसी बेनी नगरपालिकाका इन्जिनियर माधव सापकोटा विजय नारायण मण्डल जिल्ला समन्वय समितिका इन्जिनियर सुमन सुवेदीको टोलीले पहिरोको अध्ययन गरेको हो. पहिरोको अवस्था र माटोको बनको सठिक आकलन गर्न ड्रोनबाट तस्विर लिनुका साथै पहिरो खसेको स्थानबाट परीक्षणका लागि ढुङ्गा तथा माटोका नमुना सङ्कलन गरिएको भूगर्भविद एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक चम्पक बाबु सिल्लालले बताउनु भएको छ. टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेको खरेनी खोल्सा खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा प्रस्तुत गरेको थियो. गत हप्ताको झरीपछिको पहिरो र बाढीका कारण म्याग्दीमा 7 मृत्यु 2 बेपत्ता 200 बढी घरघोटमा पूर्ण क्षति पुगेको छ. दर्शनौ गाउँका बासिन्दा विस्थापित भएका छन्.

0: नगरपालिका बाराकुवा मंगलैया फाट नजिक यही असोज 13 गते यो चराको तस्विर कैद गर्नुभएको हो। नेपाल पंक्षी रेकर्ड समिति र राष्ट्रिय अन्तर्राष्ट्रिय पंक्षीविदहरूको सहकार्यमा यसको यकिन पुष्ट्याई गरिएको संघले विज्ञप्ति मार्फत जानकारी गराएको छ। यो चरा मुख्यतया दक्षिण एसिया र अस्ट्रेलियाका तटीय क्षेत्रमा पाइन्छ। समुद्री किनारमा पाइने यो चरा बाटो बिराएर वा मौसमको कारण धनुषा आइपुगेको अनुमान छ। यो सँगै नेपालमा चरा प्रजातिको जम्मा संख्या 904 पुगेको छ।
1: इजरायल आउने हवाई जहाजको सुरक्षा जाँचमा यातायात मन्त्रालयले चेतावनीका बावजुद सन्तोषजनक काम गर्न नसकेको खबर आएको छ। इजरायलको फौजी रेडियोको अनुसार विदेशी वायु सेवाको जाँच मन्त्रालयलाई सुरक्षा जाँच कडाई गर्न भनिएको थियो। बुधबार फ्लाइट दुवैको जहाजमा सहचालकले चालकमाथि आक्रमण गर्दा दुर्घटनाबाट बचेको घटना आएका बेला जाँचको प्रश्न आएको छ। आतंकवाद र इस्लामिक राजनीतिक मामिला विज्ञ प्राध्यापक ग्रेग पार्टनका अनुसार विमान कम्पनीको सुरक्षा कमजोरीका कारण सो घटना भएको हो।
2: Post the 9/11 attacks 25 years ago, we had the advent of locked and strengthened cockpit doors for good reasons, because we were worried about people getting into the cockpit and seizing control of the aircraft. We have had a few incidences, mostly mental health, where pilots had taken charge of the aircraft and deliberately crashed. You know, this was in that category.
1: उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नी छोरी किम जु ए सँगै क्षेपास्त्र परीक्षणको निरीक्षण गर्नुभएको सो मुलुकको सरकारी संचार माध्यमले जनाएको छ। क्षेपास्त्रमा कृत्रिम बौद्धिकता एआईको प्रयोग गरिएको भनिएको छ। सो प्रविधिले क्षेपास्त्रलाई कम उचाइमा उडिरहेका बेला आफ्नो उडान मार्ग परिवर्तन गर्न सहयोग गर्ने दावी गरिएको छ। दक्षिण कोरियाली सेनाका अनुसार पूर्वी तटीय सहर वनसान नजिकको क्षेत्रबाट शनिबार बिहान प्रक्षेपण गरिएको क्षेपास्त्रले 700 किलोमिटरभन्दा बढी दूरी तय गरेको थियो। सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेका तस्विरमा किम क्षेपास्त्र प्रक्षेपणको निरीक्षण गरिरहेको देखिन्छ। अर्को तस्विरमा उहाँ आफ्नी छोरी र पत्नी री सोल जुका साथ देख्नु भएको छ। किमकी छोरी जु ए सन् 2022 पहिलोपटक सार्वजनिक कार्यक्रममा देख्नु भएको थियो। दक्षिण कोरियाली गुप्तचर निकायले पछिल्लो वर्षमा उहाँको सार्वजनिक तथा सैन्य कार्यक्रममा बढ्दो उपस्थितिका आधारमा सम्भावित उत्तराधिकारीका रूपमा उल्लेख गर्दै आएको छ। खबर यति नै, नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

0: यो PFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
2: बिलाइन भरी
1: ऑन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले PFBS।
2: यो PFBS गोरखा रेडियो हो।
1: गोरखा रेडियो हो।
4: आजदेखि तीन दिनका लागि देशका धेरै भागमा हल्का मध्यम वर्षा सुरु भएको छ। गैराती लुम्बिनीदेखि कोशीसम्म वर्षा भएको र पर्सिसम्म तराईदेखि हिमालसम्म हल्का मध्यम वर्षा हुने मौसम विज्ञ विनोद पोखरेलले बताउनु भएको छ।
5: मध्य पहाडीय क्षेत्रमा चाहिँ अलिक बढी, हिमाली क्षेत्रमा पनि ठिकठिकै पर्ने र तराईमा अलिक कम पर्ने देखिन्छ। त्यही कारणले गर्दा नेपालभरि नै वर्षा हुन सक्ने सम्भावना चाहिँ यसबाट देखिन्छ। यसलाई अलिकति समग्रमा हेर्दाखेरि चाहिँ जुन यो कमजोर पश्चिमी वायु छ त्यसले चाहिँ माथिल्लो वायुमण्डलीय प्रभावको कारण नेपालको आसपासमा न्यूनचापीय प्रणाली चाहिँ बारम्बार आइराखेको देखिन्छ। त्यसैको कारण हो मुख्यतया अपराह्नपछि पर्न सुरु गर्छ पानी चाहिँ। तर अब आज भोलि आजदेखि पर्सिसम्म चाहिँ लगातार कुनै ठाउँमा चाहिँ पर्न सक्छ, सबै ठाउँमा लगातार नपर्ला तर बादल चाहिँ धेरै ठाउँमा रहिरहन सक्छ। यो मैले भनिहालेँ, यो चारवटा मोडलबाट भएको हुनाले समय, स्थान र वास्तविक मात्रा चाहिँ फरक पर्न सक्छ। पानी यति नै पर्छ भन्ने चाहिँ छैन।
4: घटस्थापनापछि भने पानी पर्ने क्रम घट्ने उहाँले जानकारी दिनुभएको छ।
5: अनि पर्सिदेखि चाहिँ पूर्वबाट अलिकति बढी पश्चिममा बढ्ने देखिन्छ। पश्चिम सुदूरपश्चिममा चाहिँ कुनै ठाउँमा चाहिँ अलिक भारी वर्षा पनि हुनसक्छ। एकै समय, थोरै समयको लागि, धेरै लामो समय चाहिँ हुँदैन। तर गण्डकी, सुदूरपश्चिम, कर्णाली हुँदै लुम्बिनीसम्मको अवस्था देखिन्छ भने काठमाडौँमा चाहिँ उपत्यकामा राम्रै पानी पर्ने देखिन्छ अब तिन दिनसम्म। त्यसपछि पनि पानी अलिक घट्ने चाहिँ घट्छ तर कम्प्लिटली बन्द नहुने देखिन्छ लगभग हामीले हेर्दाखेरि शुक्रबारसम्म नै। घटस्थापनाको दिनमा पुगिसकेपछि चाहिँ अलिकति कम हुने र त्यसपछि चाहिँ घाम लाग्ने नै अवस्था छ।
4: सभामुख डोलप्रसाद अर्याल तान्जानिया प्रस्थान गर्नुभएको छ। अन्तर्व्यवस्थापिका सङ्घ आइपियुको 153 महासभामा सहभागी हुन अर्याल तान्जानियातर्फ प्रस्थान गर्नुभएको हो। उहाँको सचिवालयका अनुसार प्रतिनिधिमण्डलमा सभामुखका धर्मपत्नी अम्बिका केसी, प्रतिनिधि सभाका सदस्य रविन महतो, राष्ट्रिय सभाका सदस्यहरू झक्कु प्रसाद सुवेदी र अञ्जन साक्के सहभागी हुनुहुन्छ। सङ्घको महासभा 5-9 अक्टोबरसम्म सञ्चालन हुनेछ। महासभामा विश्वभरका संसदका प्रतिनिधिहरूको सहभागिता रहनेछ। महासभाका क्रममा विभिन्न विषयगत स्थायी समितिका बैठक, गभर्निङ काउन्सिलको बैठक, महासभा तथा द्विपक्षीय भेटवार्ता लगायत कार्यक्रम सञ्चालन हुनेछन्। कङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सोमबार साँझ मतदाता नामावली प्रकाशन गर्नेदेखि मतपरिणाम घोषणा गर्नेसम्मका कार्यतालिका ल्याएको हो। तालिका अनुसार मतदान 22 गतेका लागि तय भएकोमा परिणाम घोषणा भने गर्ने र सकिएपछि भने